0: दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवासहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ़ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर शशांक कोइराला पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको एक महिना बित्दा समेत कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर सम्वाद गर्न मानेका छैनन्। दुई नेताबीच सम्वाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिंगापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट 1 भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नु भएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर सम्वाद हुन सकिरहेको छैन। देउवा सिंगापुरबाट फर्कनु 1 साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: लिएर नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढ़ी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय आयोग प्राधिकरण बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेपछि हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेपछि बाढ़ीपछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढ़ीपछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारी रहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ।
2: अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी उत्पादन र रोजगारी बढ़ाउने लक्ष्यसहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढ़ाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पूँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहकवर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन् विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ
8: अब खेल खबर नेपाल लीगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो
7: अब विचार विश्लेषणको पालो आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन् जुन हेर्नु सुन्नु र जोड्नु विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो
8: हस्त काठमाडौँमा रेडियो एनआरएम 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल भदौ 27 गते शनिबार सेप्टेम्बर 12 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
3: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
2: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
3: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर 2 साताबाट टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जीत।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
2: भोटिकोशीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3 खर्ब 90 अर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अपर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुंगा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्यूपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
4: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 एन्ड्रो होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारी जन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोसाका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दिव्य रोगी सबैले खोप जहिले पनि मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। तिजी खोप पनि यो धनुष संकार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुर र रुबेला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
3: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
2: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,14,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
3: यसैबीच भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
2: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
3: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपाल मा छ छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
5: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
3: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बाढी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढ़ी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आएको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्वेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्वेता हट्छन्। यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी पाँच एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाढ़ेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
3: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेशी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रूबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुबासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोशी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलाचन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनु पर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजना को बारेमा लेखिएको छ। कालीगोटको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको तास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाको बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी

0: 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यहीँ सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोड़िएको अध्ययनले देखाएका छन्। नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपालमा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। मसौदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कार्यवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 बजे शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसै कारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैन। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोलिको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञ संघको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय।

0: भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
1: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दश वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरूमा तराईको क्षेत्रमा बाढ़ीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
0: छ।
1: अब पहाड़ी क्षेत्रमा अलिक बढ़िया छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौं। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनुहोस्, सहयोग गरौं। हामी सबै लाग्यौं भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौं भविष्यमा।
0: सरकारले चाहिँ पछिल्लो समय जुन सड़क निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सड़क नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सड़कको किनारमा गएर बस्यौं, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्र सड़क बनाइदिएको भए हामी माथि बस्छौं भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सड़क निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै शहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
1: अब यसलाई यसरी हेरौं, सड़क जाला भाँचिएला सड़क फेरि पनि बनाउन सकिन्छ, तर सड़क नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौं। भलै राज्यले कानून बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सड़कको छेउछाउ, सड़क भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढ़ीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौंला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सड़कको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
0: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका शहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि शुरू गरिसक्नु भएको छ कि, अब यसमा चाहिँ अब बाढ़ी पूर्वानुमान शाखाको प्रमुख र बाढ़ीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
1: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौं सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढ़ीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौं, र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलि को पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढ़ी पछाडि मेलम्चीमा के देखिरहेका छौं भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठूला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौं, र यो बाढ़ीले पनि हामीलाई त्यही सिकाएर गएको, जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै,
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
2: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेर्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन् माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: रंगबहार रंगबहार
4: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्ष पेन्स
5: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97640 26 69 97 40 26 69 79
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
8: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
8: हार जोड्नी तथा मांसपेशी दुख्नु
6: वाकवाकी लाग्नु बान्ता हुनु
8: शरीरमा बिमिरा आउनु
6: डेंगू रोगको रोकथामका उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली।
7: सम्पर्क नम्बर 0447-590-466 9692-65-99-99-8।
9: रंग बहार रंग बहार
10: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
9: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
9: वर्ज पेंट

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंस ले घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाऊ खुशी बनाऊ उपहार जितने अवसर पाऊ
1: वर्ज पेंस
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
4: संस्था एकीकरण सम्बन्धमा
3: ऋण अपलेखन सम्बन्धमा
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
4: धितो लिलामी सम्बन्धमा
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
4: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
4: लक्ष्य 22 पटक
5: स्वीकृत बजेट 88 लाख
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
5: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
5: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
4: मौरी पालन व्यवसाय र मह प्रशोधन
5: स्याना तथा मझौला खालका कोल
4: चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
5: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
5: व्यावसायिक

0: छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
1: प्राङ्गणिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गणिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98472793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरूद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
9: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 9896625998।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: अहिले बिहानको 5 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841252957।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
5: रंगबहार उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर फेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
4: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान एजीएस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484000067।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

कति भाग्य मानी छ यो पानी निसंकोच यत्र तत्र सर्वत्र स्पर्श गर्छ लाजै नमानी मलाई पनि पानी हुन हुन मन लाग्यो पानी भई तिमीलाई छुन छुन मन लाग्यो।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिन भित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभगाई कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाल पात्र हजुरको यात्रा तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज विश्व प्राथमिक उपचार दिवस, बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदै नेवार समुदायले एक महिनासम्म मनाउने गुला पर्व आज विधिपूर्वक समापन हुँदै रामेछापको मन्थली नगरपालिका एक विटार पार्क स्थित भित्रीसरा खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु। सिन्धुलीमा दूधको मूल्य निर्धारणका लागि सरकारवाला बीच समन्वय शुरू। सिरियामा झनै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्य वृद्धिको चिन्ता। र नेपाल भलिबल लीगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज विश्व प्राथमिक उपचार दिवस, बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाईसराई गर्न बाध्य छन्। बसाईसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, आघात जन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। काठमाडौँ उपत्यका सहित नेवार समुदायले एक महिनासम्म मनाउने गुला पर्व आज विधिपूर्वक पूजा आराधना र विशेष भोज खाँदै सम्पन्न हुँदैछ। श्रावण शुक्ल प्रतिपदादेखि शुरू भएको यस पर्वमा विशेष गरी बौद्ध नेवार समुदायले गुला बाजा बजाउँदै विभिन्न चैत्र र मन्दिरहरूको दर्शन गर्ने परम्परा छ। महिना दिनसम्म चल्ने यो पर्वमा धा, ढोलक, पछिमा र नाइखी जस्ता नौ थरीका मौलिक बाजाको धुन गुन्जिने गर्छ। बाजाको तालसँगै हाकुपटासी पहिरिएका महिलाहरू मठ मन्दिर परिक्रमा गर्छन् भने व्रतालुहरू महिनाभर एक छाक मात्र खाएर चोखो नीति पालना गर्छन्। आज अन्तिम दिन पारो भोइ अर्थात विशेष भोज खाएर व्रत समापन गरिँदैछ। गुला धर्म केवल धार्मिक आस्था मात्र होइन, यो नेवार समुदायको कला, संस्कृति र लोपोन्मुख बाजा गाजा संरक्षण गर्ने बलियो कड़ी पनि हो। यही पर्वको अवसर पारेर नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन र दाफा भजन गाउन सिकाइन्छ, जसले मौलिक संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालियनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड़दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक मुलुकहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढ़ीमा अभिभावक गुमाएर संरक्षणविहीन भएका बालबालिकाहरूको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको हो। हालसम्म संरक्षणविहीन बनेका 109 जना बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 कोठे भवन मरमत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। यसैगरी बाढ़ीबाट परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउँपालिका 5 स्थित कमन हलमा आवाससहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। बाढ़ी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरुद्ध सड़कमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ साप्रुबेसी तथा नुवाकोटको टोखा छवारी सडक खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक भोटीको सिकाउपालिका दुईमा अरणीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जेबेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा गाड़ी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङबेसीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। धादिङबेसीतर्फ गुड्ने गाड़ीले दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। यसैगरी दिउँसो 1 देखि बेलुका 7 बजेसम्म धादिङबेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किनी? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692065998।
9: रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। रामेछापको मन्थली नगरपालिका 1 बिटार पार्क स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार साँझ करिब 7:45 7:45 समयमा रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बा प्रश्न 1026 नम्बरको टाटा योद्धा गाड़ी सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाड़ीमा सवार दोलखाको भीमेश्वर नगरपालिका 3 निवासी 28 वर्षीय सञ्जित तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि चिकित्सकले राति 9:03 मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक सोही स्थानका 30 वर्षीय प्रदीप लामा ढाडमा सामान्य चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सिन्धुली जिल्लामा हाल दूध तथा दुग्धजन्य पदार्थको बजार मूल्यमा कुनै वृद्धि गरिएको छैन। दूधको खरिद तथा बिक्री मूल्य पुनरावलोकन गर्ने विषयमा सदरमुकाम क्षेत्रमा सञ्चालनमा रहेका डेरी उद्योगी र सिन्धुली उद्योग वाणिज्य संघबीच छलफल भएको छ। शुक्रबार सिन्धुली उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा दूध उत्पादनदेखि उपभोक्ता बजारसम्मका विभिन्न पक्षमा विस्तृत विचार विमर्श गरिएको थियो। बैठकमा किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य, उत्पादन तथा सञ्चालन खर्च, बजार व्यवस्थापन र उपभोक्तामाथि पर्ने प्रभाव लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। छलफलका क्रममा तत्कालै नयाँ मूल्य निर्धारण गर्ने निष्कर्षमा नपुगी थप अध्ययन, समन्वय र सरकारवालासँगको व्यापक परामर्शपछि मात्र निर्णय गर्ने सहमति भएको छ। सहभागीहरूले केही दिनभित्र डेरी उद्योगी, दुग्ध उत्पादक, किसान, किसान समूह, सहकारी संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा वृहत बैठक आयोजन गरी दूधको नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेका छन्। दूधको मूल्य निर्धारण गर्दा उत्पादन गर्ने किसानको हित संरक्षण, डेरी उद्योगको दीर्घकालीन सञ्चालन सम्भावना तथा उपभोक्ताको आर्थिक अवस्थालाई समेत सन्तुलित रूपमा सम्बोधन गर्नुपर्नेमा छलफलमा जोड़ दिएको छ। सरकारवाला बीच आपसी समन्वय, सहमति र वस्तुगत आधारमा दूधको खरिद तथा बिक्री मूल्य तय गर्ने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन्। दूधको मूल्य सम्बन्धी अन्तिम निर्णय आगामी वृहत छलफलपछि मात्र सार्वजनिक गरिनेछ। त्यसपछि हाल कायम रहेको मूल्यलाई निरन्तरता दिने वा नयाँ दर लागू गर्ने विषयमा औपचारिक निर्णय हुने बताइएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्यूटीमा रहेको अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको छ। भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिनुभएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटफुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा 55.2 मिलिमिटर र उदयपुर गढी मौसम मापन केन्द्रमा 52.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। त्यसका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी बाख्रा हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली मानिसहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यस बेला सिरियामा स्थानीय रूपमा माटो र क्लाइसाइटका भाँडा बनाइन्थे भने केही भाँडा चीनबाट आयात हुन्थे। सिरियाली मानिसहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड बिरूवाका अवश्य

रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीले बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेपास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने तत्काल स्पष्ट छैन। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा पाइपलाइनमा धेरै पटक आक्रमण भएको र त्यसबाट केही मानिस घाइते भएको जनाएको छ। सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको तथा त्यसको अवस्था मूल्याङ्कन गर्न आवश्यक सुरक्षा उपाय अप्नाउन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। साउदी विदेश मन्त्रालयले पनि रिहाद र मदीना क्षेत्रमा रहेको इस्ट वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमणबाट केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको र क्षतिको मर्मत भइरहेको मन्त्रालयले जनाएको छ। आक्रमणपछि साउदी अरबले तत्काल प्रतिकार नगर्ने निर्णय गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवल हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाण्डु रेडर्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेअफ खेल्नुपर्ने थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। आज विश्व प्राथमिक उपचार दिवस। बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदै नेवार समुदायले 1 महिनासम्म मनाउने गुलाब पर्व आज विधिपूर्वक समापन हुँदै रामेछापको मन्थली नगरपालिका 1 बिटार पार्क स्थित भित्र सड़क खण्डमा सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु। सिन्धुलीमा दूधको मूल्य निर्धारणका लागि सरकारवाला बीच समन्वय शुरू। सिरियामा झण्डै 4500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्य वृद्धिको चिन्ता र नेपाल भलिबल लीग उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाने को लगी रात सीमेंट जस्ता पाता चाहिए कहाँ ल्याउने होला फिर यो मन्थली मा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थली मा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप

0: वाओ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामे छ
2: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
7: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
8: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोली स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7483 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
6: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
6: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
6: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
6: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14049 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9141259.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहन्छौ। आज शनिबारको बसाइ तपाईँकै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुन्छौ भने तपाईँले 0484040026 सहभागिता जनाउनुपर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय उकाली उराली देखबेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम लोकोशैली तपाईँलाई के कस्तो लाग्छ तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। साथै दिन कार्यक्रम सुन्ने क्रममा तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको बसाइ विशेष बसाइ भएको छ। पक्कै पनि तपाईँ गाउँ बस्तीतिर हुनुहुन्छ होला। अलिक बेसी भन्ज्याङ चौतारी गर्दै मेलापात गर्दै साथै यो समय जंगलतिर रहेर कतिपय मित्र घरमा बसेर खाना बनाउने खाने क्रममा पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। तपाईँ जहाँ हुनुहुन्छ जुन ठाउँमा रहेर भए पनि हामीलाई केही चोटि सुन्दै साथ दिँदै तपाईँलाई गीत संगीतबाट पनि हामीले मनोरञ्जन दिने उद्देश्यका साथ हामी कार्यक्रममा आइसकेका छौं। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। तपाईँ फटाफट फोन डायल गर्दै आफ्नै आवाजमा गीत सुनाउनको लागि सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत गीतपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

Aha, कार्यक्रम को शुरूआत राख्यौ दिने बिचरा माइलो गीत रातो सारी किरिम घसिर सानो केसी रामरी बन्झारे रविन कुमार श्रेष्ठ साथै बीमा अनुरागीको आवाजमा रहेको गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको व्यवसायमा तपाईँकी आवाजमा विचार र माइला मनसुनी लोकगीतहरू सुन्नेछौ। तपाईँले सहभागिता जनाउनु पर्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ? स्वागत गर्छु। हेलो भन्दै थिएँ, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको बसाई पक्कै तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ। साथसाथै हामीलाई धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँका कमेन्टहरू पनि वाचन हुन्छ। कमेन्ट त हामी वाचन गर्ने नै छौ, तर विशेष गरी तपाईँले फोन सम्पर्क गर्न सक्नुहुन्छ। आजको बसाईमा चाहिँ यो बिहानको समय छ, चिसो चिसो मौसम पनि बढ्न थालिसकेको छ। लगभग अब भदौ महिना सकिए लगतै असोजदेखि चिसो बढ्ने क्रम छ। यो अब यो गर्मी सकिएर चिसो मौसम शुरू हुने बेलामा पनि यो मौसम परिवर्तनले स्वास्थ्यमा केही समस्याहरू देखाउन सक्छ। त्यो हुँदा तपाईँले अहिलेदेखि नै खानपिनमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै यो डेंगीको संक्रमण छ, डेंगी लाग्न सक्छ तपाईँलाई। त्यो हुँदा डेंगीबाट पनि तपाईँले बच्न सक्नुहुन्छ। प्रशस्त पानी पिउनुहोला र डेंगीबाट बच्न चाहिँ तपाईँले दाउले लुगा लगाएर बाहिर हिँड्नुहोला पनि भन्न चाहन्छु। विशेष गरी अब घरमा बस्दाखेरि पनि मच्छरहरू लामखुट्टेहरू लाग्ने सम्भावना त हुन्छ। विशेष गरी हामी बाहिर जाँदाखेरि चाहिँ तपाईँले बाहुली लुगाहरू लगाएर चाहिँ हिँड्न सक्नुहुन्छ। तपाईँलाई मैले यति चाहिँ भने, बाँकी कुरा तपाईँले अब हाम्रो सूचनाहरू पनि सुन्नु भएको छ। डेंगीबाट बच्न के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुराहरू साथै तपाईँ कतिपयलाई थाहा पनि छ होला जस्तो पनि लाग्छ। आज सबैजना सायद घरमा बसेर हामीलाई सुनिराख्नु भएको छ भन्ने पनि लाग्छ। विशेष गरी तपाईसँग रम्दै रमाउँदै यो एक घण्टाको समय बित्नेछ र विशेष गरी चाहिँ हामीले साथीको आवाजमा गीत सुन्ने प्रयत्न गरिरहेका छौँ। यो तपाईँले त्यसको गीत पनि सुनाउन सक्नुहुन्छ। तपाईँलाई त्यसको गीत मनपर्छ, म गाउँछु भन्ने साथीले रमाइला मेचा त्रिसका गीत संगीत गाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्छु। गीता लिम्बूजी लेख्नुहुन्छ, हेलो गुड मर्निङ शिवारो हजुर, म गीता लिम्बू इलामबाट अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त भएको छ, मिलन घायल मोटोजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, सन्चय हुनुहुन्छ, म तिनचुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम घर भई हाजी दुहा कतारबाट अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने सबै श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारलाई समर्पण गर्छु भन्नुभएको छ। मिलनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी यति बेला अर्को कमेन्ट हामीलाई प्राप्त भएको छ, टीकाराम सुनवारजीको, उहाँ लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनचुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट साथीहरूलाई सम्झनु पर्दा सुना खन्दमा मिडिया प्रेमी निर्मला उनेम कमल श्रेष्ठ जीवन सुब्बा भूमिका राई घायल अभिरमान सुनवार पलपल अपेक्षा सिन्टिका आइडो रामलाल साङपाङ राई देवास कोटा अधिकारी अनिस त्यसै गरी रामलाल सुमनको लागि प्रेमकला आचार्य बेली अक्साले समर्पित सुनवार त्यसै गरी सपना तामाङको लागि भन्दै हुनुहुन्छ रुबिना थाने भागिनी राईले योनिसा त्यसै गरी बराहा पोखरी उमेश भन्दै हुनुहुन्छ सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायती जति पनि साथीहरूले मलाई टीकाराम सुनवार भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। हफिज बबरजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ सिन्ध पाखेन्ट पाकिस्तानबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हिरा बहादुर लकाईजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु यता बुटवलबाट अब बज्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त छ, रमतेल कान्छीजी, उहाँ पनि हेलो दिदी के छ खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, यहाँको कस्तो छ खबर मैले पनि सोधे है त भने
साथसाथै तपाईसँग रहेर मिठा गीत संगीत राख्दै हामी अगाडि बढ्छौं। यति बेला भने फेरि पनि कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्न चाहन्छु। अनि कार्यक्रममा तपाई यो समय फुर्सदको समय छ, कार्यक्रममा फोन गर्छु, म गीत सुनाउँछु भन्ने साथीले फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नभए तापनि कार्यक्रममा मिठा रमाइला गीत संगीत राख्दै हामी कार्यक्रममा अगाडि बढ्नेछौं। यति बेला नवराती फुली भन्ने बोलको गीत रहेको छ, एलिना चौहान रचना रिमाल अनि साथीहरूको आवाजमा यो गीत राख्छौं। त्यसपछि हामी विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर
2: चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

0: ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
0: 9840-3738-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्जर पेंट।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-7269-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस्, सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

कार्यक्रम माध्यम मिठो रमाइलो गीत राख्यौं। गीतपछि भने हामी स्टुडियो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा कार्यक्रममा मिठा रमाइला गीतहरू राख्दै राख्दै हामी अगाडि बढ़िरहेका छौं। साथसाथै तपाईँको आवाजमा गीत सुन्ने प्रयत्न हाम्रो जारी रहेको छ। तपाईँको फोन लाग्छ भने चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। नभए तापनि कार्यक्रममा मिठा गीत संगीतहरू बज्नेछ, तपाईँले सुनेर मनोरञ्जन लिन सक्नुहुन्छ आजको व्यवसायमा। यति बेला फेरि पनि लाग्छु म तपाईँको कमेन्टतर्फ नै। हामीलाई यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ, बाबुराम मगरजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है। बाबुराम मगर हो, उखलढुङ्गा पोकली घर भई हाल साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार लेख्नुहुन्छ उहाँले। त्यसपछि मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ भने उहाँले मिस यू लभ यू पनि भन्नुभएको छ। ममो अञ्जना यात्री प्यारे साङपाङको लागि चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँको ममीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ हाम्रो तर्फबाट पनि। त्यसै गरी बाबा विनोद साङपाङको लागि पनि मिठो माया छ भन्नुभएको छ। मनिषा बान्तवाको लागि सम्झनु भएको छ रञ्जित राई। त्यसै गरी मम्मी सासु अनि सामु तामाङको लागि पनि भन्नुभएको रहेछ सायद उहाँले, मैले अलिकति उहाँको कमेन्ट मिस्टेक पढेको छु। उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र मलाई जति पनि साथीहरूले कल्पना साङपाङ भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैलाई अब बज्ने मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। उहाँको लागि पनि फेरि पनि विशेष धन्यवाद व्यक्त गर्छु। सपना तामाङजी पनि लेख्नुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ है नाना, खाना खानु भयो नि, आरामै सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ। मलाई चाहिँ मिल्छ भने तिजको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। कार्यक्रममा चाहिँ तिजका गीतहरू नै बजिराखेको छ है त सपनाजी, यहाँले अब गीतको बोल चाहिँ भन्नुभएको छैन, तिजको गीत बजाइदिनुहोस् मात्रै भन्नुभएको छ। ठिक छ, हामी फेरि पनि कार्यक्रममा तिजकै गीत राख्नेतर्फ नै लाग्न चाहन्छौ। कार्यक्रममा यति बेलाको व्यवसायमा अर्को एकदमै मिठो रमाइलो तिजको गीत बज्छ। गीतपछि भने हामी फेरि पनि तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्नको लागि आउँछौ। अब सम्भवतः हामी तपाईँको टेलिफोनमा अलिकति केही समस्या हो कि जस्तो लाग्छ। साथै तपाईँ धेरै साथीले हामीलाई प्रयास पनि गरिराख्नु भएको छ होला, फोन लागिरहेको छैन होला, र कतिपय साथी व्यस्त पनि हुनुहुन्छ होला भन्ने पनि लाग्छ। यति बेलाको व्यवसायमा कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीत राख्छौ। गीतपछि छिरे आउनेछौ।

ए भकारीमा भान्छ चरी आएर खान्छ हा भन्देऊ चरीलाई कहाँ जान्छ मेरा।

0: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोत भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
1: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: रंग बहार, रंग बहार।
6: वर्ज सँगै उपहार, उपहार। बम्परमा यामाहा रेजियर।
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेन्स।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
9: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त।
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98-540-40-239।
12: कति रे? 98-540 अनि
10: 98-540-40-239 फोन नम्बर चाहिँ 048-540-239
12: 048-540-239
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।
9: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630 23422।

कार्यक्रम आयोजन मिठो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। लगभग अब चाहिँ कार्यक्रमको पनि समय सकिन लागिसकेको छ। म तपाईँको फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू वाचन गर्दै अब चाहिँ कार्यक्रमबाट विदा हुनुपर्ने बेला पनि भइसकेको छ। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। भागी भुवन श्रेष्ठजीको उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, सुन्दैछु है कार्यक्रम रामेछापबाट, अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी अञ्चिता मल्ल ठकुरीजीले पनि दिदी नमस्ते, सुन्दैछु है कार्यक्रम सिन्धुलीको खुर्कुटबाट, अञ्चिता मल्ल ठकुरी छेत्री हो, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। त्यस्तै सुमित सुनवार किरातजी पनि लेख्नुहुन्छ, गुड मर्निङ दिदी नमस्ते, म काठमाडौँको बौद्ध जोरपाटीबाट सुमित सुनवार किरात, म पनि मजाले कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि र मेरो घर परिवार लगायत सबैको लागि ल भन्नुभएको छ। त्यस्तै मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते है सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है यता सालुबाट, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। सूर्य तामाङजीले पनि नमस्ते, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ, कुन ठाउँबाट सुन्नुभयो। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त छ, निभा एसपी लामाजी, उहाँ लेख्नुहुन्छ, हेलो दिदी के छ खबर, म चाहिँ यता ओखलढुङ्गाको चरनालोबाट निभा शेर्पाई त भन्दै हुनुहुन्छ, अब बस्ने गीत चाहिँ सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। सबिन श्रेष्ठजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। सुनिता सुनवारजीले पनि गुड मर्निङ छ है सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दर्शन है दिदी, म पनि कार्यक्रम मजाले सुन्दैछु यता खोटाङबाट, अब बस्ने गीत मलाई सुजन भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी भोजपुरी सानु केसीजीले पनि नमस्कार छ हजुर, म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका एटिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु जस्तो लाग्छ। सम्भवतः एटिन्जेलसम्म प्राप्त भएका कमेन्ट वाचन भइसकेको छ, साथै आजको कार्यक्रमको समय पनि लगभग सकिसकेको छ भन्दै तपाईँले आजको विषयमा हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, धेरै साथीले फोन त प्रयास गर्नुभएको छ होला होइन। आजको विषयमा हामीले कुनै पनि साथीहरूको आवाजमा गीत सुन्न सकेनौं, भोलिका विषयमा हामी तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिनेछौं भन्दै कार्यक्रम लोकशैली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो सपनाजीले बजाइदिनुहोस् न है छमछमी भन्ने बोलको गीत भन्दै हुनुहुन्छ। रेखा शाहको आवाजमा रहेको यो छमछमी त्यसको बोलको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकशैलीको व्यवसायबाट म तपाईँकी साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा विमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघ हुने कार्यक्रममा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सीके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ। देशव्यापी रूपमा जनसभा गर्दै तल तहसम्म आफ्ना एजेण्डा लैजाने मोर्चाको पूर्व घोषित रणनीति अनुरूप मधेस प्रदेशमा यो अभिमुखीकरण तय गरिएको आयोजकले जनाएको छ। जनकपुरको यो भेलालाई मोर्चाले मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन र आफ्नो घोषित राजनीतिक एजेण्डालाई स्थानीय तहसम्म पुर्याउने अभियानको महत्वपूर्ण चरणका रूपमा अघि बढ़ाएको छ। 5 जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी सांगठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ। २०४६ सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 2046 सालको जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यस यता बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा हिजदेखि फेरि सञ्चालनमा ल्याएको। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचार प्रसारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने 7 वटा पसललाई कार्यवाही गरेको र 2 जनालाई जनही 3 लाख रूपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 3200 रूपियाँसम्म असुल गरिएको उजुरी परेको छ। भक्तपुरमा 28 देखि 29 सय रूपियाँसम्म मूल्य लिन 28 देखि 29 सयसम्म मूल्य लिने 2 पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यसता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर पर्दा उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने एकिन जवाफ सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेको देखिन्छ। नवलपरासीको गैराकोट नगरपालिका 12 हर्कपुर स्थित 2 वटा बस एक आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। आज बिहान करिब 6:50 समयमा गैराकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको लु 2 ख 64 57 नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु 2 ख 60 36 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। दुर्घटनामा परि घाइते हुनेहरूको नाम अलिन सार्वजनिक गरिएको छ। स्रोत नखुलेको 4,50,000 भारतीय रूपियाँ सहित वीरगंज महानगरपालिकाको रजत जयन्ती
चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनरुवा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेक जाँचको क्रममा भारतबाट वीरगंजतर्फ आउँदै गरेको बीआरओ 6 नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा स्रोत नखुलेका अवैध भारतीय नोटसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पलानावा थाना वडा नम्बर 10 बस्ने 55 वर्षीय अशोक कुमार रहेका छन्। मोटरसाइकलको डिक्कीमा लुका छिपाई राखेको अवस्थामा भारतीय नोट 500 दरका 891 थान, 200 दरका 1 थान र 100 दरका 4 थान गरी जम्मा 4,50,000 फेला परेको छ। पक्राउ परेका अभियुक्तलाई मोटरसाइकल सहित थप अनुसन्धानको लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत चीन रूस ब्राजिल दक्षिण अफ्रिका इरान यूएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्ली पुग्नुहुनेछ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ। र खबरको अन्त्यमा खेल खबर। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगिर 16-27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म कर्णाली प्रदेशमा आयोजना भएको थियो। त्यसता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगा उन्होंस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्द छ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिस्निसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 27 गते। स्थान एजीएस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त

0: संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 70 90।
2: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
5: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका?
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475-94-66, 98692-65-99-8।

0: हजुरको रेडियो 102.1 मेगा
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
5: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
4: ए हो र?
5: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
6: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
7: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: 1,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिममा बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला समक्ष विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढ़ी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिश छ। यो बाढ़ीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कड़ा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनाही 3,00,000 रूपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 2300 रूपियाँसम्म असूल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 2900 मूल्य लिने 2 पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्ण भीरमा राजमार्ग अवरूद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक संचय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 4 घाइते, धारापानीमा सड़क थलान गर्न बेसी शहर सामे सड़क भरि बेलुका 5 लागि बन्द लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
11: फोन नंबर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेपछि बाढ़ीबाट पीड़ितको सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीशहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरि बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्गी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृंखलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। अब खेल खबर एसीसी प्रीमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बशीर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ यूएईका युवराज अहमदले 4 विकेट लिए। खुजाईमा बिनले 2 तथा हैदर अली र अदीब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुशी। भोटेकोशी बाढ़ीले हिमाली क्षेत्रको बढ़दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मंचमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दियो आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ, प्रकाशको फुल।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि।
6: अर्थ भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।

0: अपाङ्गता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
7: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने पानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: किन सुन्दैन भने त कानमा हेडफोन पो लाएर छ, टोइलेट भड्किसके छिटो भत्किहाल छिटो।
1: प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको सिलकोटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै 1

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 98-54-041-575, 98-41-96-06-69, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0475-90-466, 98-692-65-99-8।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
13: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
15: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
16: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
15: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310-9851-4198 र 9841-25-59-57
17: हार्दिक श्रद्धाञ्जली राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
18: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
17: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
18: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूहभित्रका युवा कृषक
17: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
18: लक्ष्य 22 पटक
17: स्वीकृत बजेट 88 लाख
18: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
17: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
18: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
17: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
18: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
17: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
18: उद्यम वा व्यवसाय दर्ता
17: भुक्तानी गरिने
18: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
17: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
18: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू

0: प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
0: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
0: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली

0: कहाँ जान लाग्नु भयो? यत्र पापीहरूलाई लिएर जान पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारीहरू धेरै छन्, तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
8: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हार जोड्नी तथा मांसपेशी दुख्नु,
8: वाक वाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
8: डेङ्गु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
8: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
9: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
10: रंग बहार
11: वर्ष सँगै उपहारै उपहार,
12: बम्प
10: अफरमा यामाहा रेजियर
11: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
11: वर्ष पेन्स

0: केटाकेटी छैन, त मान्छेको बच्चा नभएर बाख्राको बच्चा भइदिए भए बोको गनाएदेखि डुङडुङको नै छ कि बिजनेस कि त्यसले गर्दाखेरि अब हाम्रो यो छर छिमेकमा सङ्गत गर्न लायक मान्छे छैन।
1: तिम्रो लागि मैले यत्रो दुःख गरेको छु, यस्तो दायाँ बायाँ लाग्नु हुँदैन कि है, यताको लक्ष्मीसँग चाहिँ लाग्दै नलाग्नु जानु है, ज्ञानी हुनु है, छोरा नै ठिक छैन कि, यस्तो यता दायाँ बायाँ नलाग्नु है।

0: 문제. 원유 하나랑 못받아 문제.
1: 잡아 잡아 잡아. 에! 그 좀 내 소리요. 나와봐.

0: ऊ यहाँ तिम्रो छोरी मेरो चाहिँ छोरो खोइ नि
1: आफ्नो
0: छोरीलाई सम्हालेर मुख हेर्न पर्ने मान्छेको पेट हेर्नु पर्ने भने यही हो
1: यो छोरीले कति दुःख

0: मैले एउटा कुरा सोध्नु
1: मैले पनि एउटा कुरा सोधि
0: तपाईँको हुर्किएको छोरी
1: तपाईँको हुर्किएको छोरा
0: हाजी बिहे गरे
1: के भयो त
0: के भयो राम्रो त्यसैले

0: जे भयो राम्रैको लागि भयो, जे हुने छ राम्रैको लागि हुने छ। अब शुभ काममा किन ढिला गर्नु ल?
1: गृह प्रवेश भन्दा पहिला आशीर्वाद लिने हो कि छोरी बहिनी हामीसँग आशीर्वाद लिनु त पहिला।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तमाकुसी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। बागमती प्रदेशको मुख्यमन्त्री किरण थापाले भोटे कोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटे कोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। भोटे कोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उहाँले बाढ़ी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणका लागि पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनु भएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात रहेको छ। कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषको विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकास गरिसकेको छ। त्यस्तै कोषलाई 2 बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। भदौ शुक्रबार साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,887 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेको सुबाडीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढ़ीमा अभिभावक गुमाएर संरक्षण विहीन भएका बालबालिकाहरूको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको हो। हालसम्म संरक्षण विहीन बनेका 109 बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई आवास सहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 कोठे भवन मरमत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। त्यसै गरी बाढ़ीबाट परिवार विहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखो गाउँपालिका 5 स्थित कवड हलमा आवास सहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अनियन्त्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौ वंशी लाल शाह तेलिसले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा
कार्यरत चिकित्सक स्वास्थ्य कर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिरी गराउन रोक लगाइएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार प्रदेश मन्त्री परिषदको 2083/4/28 निर्णय अनुसार अस्थायी दरबन्दी सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागि उल्लेख छ। सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ। पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयमै हाजिर गराउन भनेको हो। नवलपरासे बर्दघाट सुस्ता पूर्व नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर 1/12 हर्कोपुरमा दुई बस आपसमा ठोकिँदा यात्रुहरू घाइते भएका छन्। आज नारायणगढ़बाट बुटवलतर्फ जाँदै गरेको लु 2/64 नम्बरको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको लु 2/60/36 नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। घटनापछि लु 2/64/57 नम्बरको बस चालक बौद्धे कारी गाउँपालिका वडा नम्बर 6 निवासी 42 वर्षीय लोक बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनी राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिनु भएको हो। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चीनी राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको र यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। र खबरको अन्त्यमा खेल खबर। एसीसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले यूएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गर्नुभएको छ। उहाँले 106 बलमा 102 रन बनाउनु भएको हो। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाउनु भएको छ। रन आउट भए त्यस्तै गुलशन झाले 52, रोहित पौडेलले 40, दिपेन्द्र सिंह गैरीले 18 र ईशान पाण्डेले 13 रन बनाउनु भएको छ। सन्दीप जोडाले 7 र बसिर अहमदले नट आउट 15 रन बनाउनु भएको छ। बलिङतर्फ यूएईका इब्राहिम अहमदले 4 विकेट लिनुभएको छ। खुजाइमा विङले 2 तथा हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिनुभएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि
0: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ष पेंट
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावा हुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
3: संस्था एकीकरण सम्बन्धमा
2: ऋण अपलेखन सम्बन्धमा
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा
2: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
3: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
2: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
3: धितो लिलामी सम्बन्धमा
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 304 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
3: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभगाहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभगाहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
8: कति रे 9540 अनि
6: 9540040239, फोन नम्बर चाहिँ 0848540239
8: 0848540239।
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो, यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
12: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
12: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
13: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
13: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
13: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
13: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
13: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा
2: को लेवल एक अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार सड़क सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भटेको बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाषीसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाई छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेता भन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसीर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ यूएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदीब उस्मानीले 1-1 विकेट लिए। यूएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्र में खोज तथा उद्धार संगे राहत वितरण लगायत का काम निरंतर कृष्णवीर को सड़क मंगलवार समय खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रीय सीमा भन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड गुल्मीमा 38 जातका कफीको परीक्षण 3 जात सिफारिशका लागि अन्तिम चरणमा चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़्यो युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै
3: हजुरको रेडियो 102.5

0: प्रधान झाले। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेंट।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
0: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:
2: मिति 2083 साल भदौ 27 गते, स्थान एजीएस होटल मन्थली, समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

भइसकेका नहौ। हाम्रो निशाना ठिक ठाउँमा लाग्छ। एक दिन यो देश मात्रै होइन, सिङ्गै यो धरती म्याच जस्ता निशाने बाँच्छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010, 9851401498 र 9841529557।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
5: बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
7: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
5: ए पिरले कि बुहारी रामेछाप मिर सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
1: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98630324।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 048-540-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
10: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भुच्छै रोप्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
10: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
10: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिका एक विटार पार्क स्थित भित्री सड़क खण्डमा टाटाको योद्धा गाड़ी दुर्घटना हुँदा हिजो एकजनाको ज्यान गएको छ भने चालक घाइते भएका छन्। हिजो साँझ करिब 7:45 बजेको समयमा रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बाप्र 01-0-2-4-9-1-3 नम्बरको टाटाको योद्धा गाड़ी सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाड़ी चालक दोलाखाको भीमेश्वर नगरपालिका 3 निवासी 30 वर्षीय प्रदीप लामा ढाडमा चोट लागेर घाइते हुनुभएको छ। उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। यस्तै गाड़ीमा सवार सोही ठाउँका 28 वर्षीय सञ्जित तामाङलाई उपचारको लागि मन्थली अस्पताल रामेछाप लगिएकोमा चिकित्सकले राति 9:03 बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 भंगेरी मन्दर स्थित सड़क खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते भएका छन्। रामेछापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। बाप्र 02-0-54-5-5-5 नम्बरको मोटरसाइकलका चालक रामेछाप नगरपालिका 9 का वर्ष 28 को गिरिराज खड्गी घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 की लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको छ। घाइते 2 जनालाई थप उपचारको लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेछापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ते शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेट्ने गरी शिविर सञ्चालन गर्न लागि छ। गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार असोज 15 गते वडा नम्बर 1 गुम्देलबाट शुरू हुने शिविर, असोज 16 गते वडा नम्बर 2 बान्ती भण्डार, 17 गते वडा नम्बर 3 कुबगाँस्तरी, 18 गते वडा नम्बर 5 पृथ्वी, 19 गते वडा नम्बर 4 पृथ्वी, वडा नम्बर 20 गते वडा नम्बर 6 गुप्तेश्वर र अन्तिम दिन असोज 21 गते वडा नम्बर 7 भुजीमा आयोजना गरिनेछ। सम्बन्धित सबै स्थानहरूमा बिहान 10 बजेदेखि सेवा प्रवाह शुरू हुने जनाइएको छ। शिविर मार्फत नागरिकहरूले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको विवरण संकलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजत पत्र, योजना सम्झौता र अपाङ्गता परिचय पत्र जस्ता प्रशासनिक सेवाहरू प्राप्त गर्न सक्नेछन्। प्रमुख प्रशासकीय अधिकृत एकराज भुजेलका अनुसार आवश्यक सकल कागजात सहित उपस्थित भएर आफ्नै गाउँठाउँबाट सहज रूपमा सेवा लिन सम्पूर्ण ओडावासी नागरिकहरूलाई आह्वान गरिएको छ। रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोड़िएको स्थानीय तहु माकुण्डा गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेको गतिविधि, हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ। गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालिकाको समग्र प्रशासनिक तथा विकास गतिविधिहरूको मूल्यांकन गर्दै आगामी दिनमा नागरिकहरूलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उमाकुण्डको विकास र समृद्धिका लागि राजनैतिक तथा वैचारिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनु भएको छ। उहाँले विगतमा नीतिगत, वैचारिक वा राजनैतिक विषयमा फरक मत तथा असमझदारी रहेको भए पनि अब त्यसलाई निरन्तरता दिने भन्दा विकासको साझा मुद्दामा केन्द्रित भएर अघि बढ़नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ। विगतको तिक्तता र असमझदारीलाई बिर्सेर पालिकाको हितलाई केन्द्रमा राख्दै जनप्रतिनिधि, कर्मचारी तथा राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। सिन्धुली जिल्लामा हाल दूध तथा दुग्धजन्य पदार्थको बजार मूल्यमा कुनै वृद्धि गरिएको छैन। दूधको खरिद तथा बिक्री मूल्य पुनरावलोकन गर्ने विषयमा सदरमुकाम क्षेत्रमा सञ्चालनमा रहेका डेरी उद्योगी र सिन्धुली उद्योग वाणिज्य संघ बीच छलफल भएको छ। हिजो सिन्धुली उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा दूध उत्पादनदेखि उपभोक्ता बजारसम्मका विभिन्न पक्षमा विस्तृत विचार विमर्श गरिएको छ। बैठकमा किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य, उत्पादन तथा सञ्चालन खर्च, बजार व्यवस्थापन र उद्योग उपभोक्तामाथि पर्ने प्रभाव लगायतका विषयलाई
प्राथमिकताको साथ उठाइएको थियो। छलफलको क्रममा तत्कालीन नयाँ मूल्य निर्धारण गर्ने निष्कर्षमा नपुगी थप अध्ययन समन्वय र सरकारवालाहरूसँगको व्यापक परामर्शपछि मात्रै निर्णय गर्ने सहमति भएको छ। सहभागीहरूले केही दिनभित्रै डेयरी उद्योगी, दुग्ध उत्पादक, किसान, किसान समूह, सहकारी संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा वृहत बैठक आयोजन गरी दूधको नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेका छन्। ओखलढुङ्गामा शुक्रबार साँझ 7 बजेतिर मोटरसाइकल र सुमो गाड़िएका आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलका चालक मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 5 का 17 वर्षीय मिलन विक रहेका छन्। त्यहाँको सिद्धिचरण नगरपालिका वडा नम्बर 11 रमाइलो डाँडामा मिलन चोकबाट रमाइलो डाँडातर्फ जाँदै गरेको 80P 2274 नम्बरको मोटरसाइकल र रमाइलो डाँडाबाट मिलन चोकतर्फ जाँदै गरेको 1J 218 नम्बरको सुमो गाड़ी एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन्। घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल मिशन सोब्रुमा पुर्याइएको छ। घाइतेको अवस्था गम्भीर रहेको बताइए पनि सामान्य अवस्थामा उपचार भइरहेको ओखलढुङ्गा प्रहरीले जानकारी दिएको छ। र बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढ़ीमा अभिभावक गुमाएर संरक्षण विहीन भएका बालबालिकाको खोजी गर्दै बागमती प्रदेश सरकारले विवरण तयार पारिरहेको छ। हालसम्म संरक्षण विहीन बनेका 109 जना बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई आवास सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेका 10 कोठे भवन मरमत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। यसैगरी बाढ़ीबाट परिवार विहीन तथा असहाय बनेको ज्येष्ठ नागरिकहरूलाई नुवाकोटको लिखो गाउँपालिका 5 स्थित कवर हलमा आवाससहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगा उन्होस्ट्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जीतने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जीतने अवसर पाओ
0: वर्ज पेंट
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पार्किङको शब्द तथा संगीतमा सजी

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी को

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 98514141998 र 98415597।

0: हजुरको रेडियो 102.1 MHz।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार
2: चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने,

0: भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कति पब्जी खेलेको जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्र लाग्छ नि कोरोनामा 70 वर्षको आमा त रमाइलो हेर्नु, आफू त प्रदर्शन, तपाईँ त खालि पब्जी पब्जी।

0: हार्दिक श्रद्धांजली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर नवीन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेदी रामेछाप।
6: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखी उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिज सुले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै छैन
3: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलतिर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्ने किसान पुरो नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हजुर आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौँ आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड़ दिने प्रयास गरेका छौँ हामीले गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी त्यसै गरी पछिल्लो समयमा पहाड़ी झारतालमा चाहिँ प्रस्तावती गरेको किबीको चर्चा गर्दैछौ हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौँ भने स्ट्रबेरी खेतीको ककनीबाट शुरूआत भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौँ त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कतिको छ हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलि बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ हामीले अगाडि भने जस्तै पालै पालो शुरूआतमा गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको स्ट्रबेरी ककनीको ब्रान्ड बन्दै गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा खेलाउने प्रयास गर्दैछौं नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठूला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको वासना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौ, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेरा र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आमदानी लिन सकिने भएकाले आज नेपालका हजारौं युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौ। कार्यक्रम अवधि भर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने शेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौं गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेज प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाशमुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको जरी असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोलिहाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्ने रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ, असिना हावाहुरी र किराको आक्रमणबाट बचाउँछ, बोटको आयु लम्बिन्छ र 6 देखि 8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाई सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना वर्णशंकर जात पहाड़ी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशूल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौं जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुल्लो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्गा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कार्सन र थुप्पा सिंचाइ: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बढियो हुन्छ र फल ठूलो चम्किलो र गुणस्तरीय हुन्छ। थोपा सिंचाई अर्थात ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलेबेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ओइलाउने रोग पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिफ माइनर र सेतो झिङ्गा पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसीले पासो प्रयोग गर्दा रासायनिक पिसादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौं हामी सबैले पर्खिरहेको समय गोलबेडा खेतीबाट कति हुन्छ त आमदानी। बेडा रोपेको 60-75 दिनपछि गोलबेडाको पहिलो टिपाई सुरु हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200-1500 गोलबेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात 8,000-12,000 केजीसम्म गोलबेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै 4-6 लाखसम्मको बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने एक रोपनीबाट करिब 2-2.5 लाखसम्म खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा नेपाली भान्साको मुटु मानिने गोलबेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल थोपा सिंचाई र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूको लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौ। नमस्कार, आज हामी रातो रसिलो मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौ। तब हाम्रो मानस पटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आमदानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौं रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे शेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौं स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका सारा तथा सारा जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड होल अर्थात रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई सार्दैछौ। अब कुराकानी गरौं स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो बालुवा मिसावट भएको दोबट माटो चाहिन्छ। माटोको पीएच 5.5-6.5 बीचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछाउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यानी जोगाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदी फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागौं बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुषसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ फल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3000-3500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिंचाइका लागि ड्याङभित्रै थोपा सिंचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आमदानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काँचार गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन स्ट्रबेरीमा डडुवा फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र संक्रमित पात वा फलहरूलाई तुरन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई मङ्सिर पुछदेखि शुरू भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँस सहित बिस्तारै टिपिनुपर्छ ताकि फल नछिचियोस्। अब लागौ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आमदानी तर्फ। ककनीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठूलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500-1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-500 करिब करिब 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1500-2000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2-2.5 लाखसम्म खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाड़ी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200-1400 मिटरसम्म को उचाई भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाड़ी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढ़िरहेको छ जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौ, अर्थात किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाड़ी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आमदानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाईमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौ किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 देखि करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौं किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो, किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनुपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पीएच 6 देखि 6.5 को बीचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू, किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेबर्ड, एलिसन, मुन्टी र ब्रुना, यसमध्ये हेवार्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमोरी र मटुवा, यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्, त्यसैले आजदेखि 9 वटा पोथी बिरुवा बराबर 1 वटा भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका, थाङ्रा र गोडबेल। अब लागौं बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। खाडल खन्ने र रोप्ने समय, बिरुवा रोप्नु भन्दा 1 महिना अगाडि नै 3 फिट लम्बाई, 3 फिट चौडाई र 3 फिट गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल कमसे कम 20 देखि 25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 मिटर र लाइनदेखि लाइनको दूरी करिब 5 मिटर राख्दा राम्रो भनिन्छ। थाङ्रा वा थाङ्क्रो व्यवस्थापन, किवी एउटा लहरा जाने बहुवर्षीय फल हो। यसलाई दरो आर वा थाङ्रा चाहिन्छ। यसका लागि टिबार वा परगोला अङ्गुरको जस्तै माथि टाण प्रविधि प्रयोग गरिन्छ। फरामको पोल वा सिमेन्टको पोल गाडेर जीआई तार थागेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 वटा कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिंचाई र अर्को कार्सन। सिंचाई, किवीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्, त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1 देखि 1 पटक अनिवार्य सिंचाई थोपा सिंचाई भए झनै उत्तम मानिन्छ। काँडसाट, किवीमा वर्षेनी हिउँदै पिच्छे काँडसाट र बर्खाको काँडसाट गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जसले अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि सुरु हुन्छ, हामीले रोपेको 3रो वा 4थो वर्षदेखि किवीले फल दिन थाल्छ। 5 देखि 6 वर्ष पुगेपछि एउटै बोटबाट 50 देखि 100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किवीको एउटा बोटले 30 देखि 40 वर्षसम्म लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौं किवीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मंगिर महिनामा किवी पाक्ने गर्छ। फलको बाहिरी पुत्ला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार किवीको सबैभन्दा ठूलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा दुईदेखि तीन महिनासम्म बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा पाँचदेखि छ महिनासम्म ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला विस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किवीको थोक मूल्य प्रति केजी 150 देखि 250 सम्म र खुद्रा मूल्य 300 देखि 400 सम्म रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15 देखि 20 वटा किवीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1 लाखदेखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा पहाड़ी क्षेत्रको बाजु जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। शुरूआतमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढ़ी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती शुरू गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिनेसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापड़े यहाँहरूको माझबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमै रहो, कृषि कर्म गरौं, नमस्कार। अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 मा

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-0921-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: forget to like and subscribe.
1: Hajurko Radio 102.1 MHz.
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ वर्ज पेन्स
4: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
5: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1478
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
8: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 मा वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
10: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
11: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
11: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
10: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
11: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
10: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
11: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
11: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगा
1: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
3: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475946 98692599998।
6: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97426969997।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईले समाचार हजुरको रेडियो 102.1 MHz तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात, बाढ़ीले रोकिएको करदाता उपहार बिहिबार घोषणा हुने, 33 जनाले पुरस्कार पाउँदै। रामेसापको भंगेरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते, रामेसापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने। भारतको राजधानी नयाँ दिल्लीमा 18औं ब्रिक्स शिखर सम्मेलन शुरू, र एसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जित्यो।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
0: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब भन्दा बढ़ी रकम मौजदात रहेको छ। रसुवा बाढ़ीपछि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा आज बिहान 9 बजेसम्म कोषको खातामा 13.54 करोड़ 9,03,117 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा कोषका विभिन्न 9 वटा ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 वटा ब्याङ्कको डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। हिजो साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी बिहिबार असोज एक गते घोषणा हुने भएको छ। भदौ दश गते रसुवाको भोटेकोशीमा बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारको करदाता प्रोत्साहन कार्यक्रम नै स्थगित भएको थियो। साउन एक गतेबाट शुरू भएको प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढ़ीको कारण रोकिएको हो। अब भदौ महिनाभरिको पुरस्कार असोज एक गते घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक डाक्टर विष्णु कुमार भूषालका अनुसार पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ताहरूमध्येबाट विजेता घोषणा गरिनेछ। हरेक दिनको एकजनाका हिसाबले 15 जनालाई 1,33,334 रूपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै भदौ 1 गतेदेखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ताहरूमध्येबाट एकजनालाई 10,00,000 रूपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 गतेदेखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रूपियाँ पुरस्कारको लागि छनौट गरिनेछ भने 16 दिनका उपभोक्ताहरूबाट एकजनालाई 10,00,000 रूपियाँ राशिको बम्पर विजेता छनौट गरिनेछ। सबै गरेर असोज 1 गते भदौ महिनाको 1,33,334 रूपियाँको 31 जना विजेता र 10,00,000 रूपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। दुवै पुरस्कार रकममा 25% कर लाग्नेछ। हरेक दिनका 1,33,334 रूपियाँका विजेताले कर कटाएर 1,00,000 र 10,00,000का विजेताले 7,50,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि साउन महिनामा पनि 33 जनाले पुरस्कार जितेका थिए। रसुवा बाढ़ी पीड़ितको खोज तथा उद्धारका लागि दक्षिण कोरियाले थप टोली नेपाल पठाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार 8 सदस्यीय कोरियाली विपद टोली वायुसेनाको KC-330 सैन्य विमान मार्फत काठमाडौँ आएको छ। सो टोली आज त्रिभुवन विमानस्थलमा आइपुगेको छ। आज आएको दक्षिण कोरियाली टोलीमा विदेश मन्त्रालय, राष्ट्रिय अग्नि नियन्त्रक निकाय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका 2-2 जना अधिकारी साथै 2 जना स्वास्थ्यकर्मी बनेछन्। यो टोली 7 दिनसम्म नेपालमा रहनेछ। यसअघि 37 जना अग्नि नियन्त्रक सहित 44 सदस्यीय दक्षिण कोरियाली टोली बाढ़ी प्रभावित क्षेत्रमा ड्रोन, हेलिकप्टर र अन्य उपकरणसहित खोजीमा संलग्न छ। दक्षिण कोरियाले नेपालका बाढ़ी पीड़ितका लागि दोस्रो पटक 4 टन मानवीय सहायता सामग्री पनि पठाएको छ। भदौ 10 को भोटेकोशी बाढ़ीमा 9 जना दक्षिण कोरियाली नागरिक अझै बेपत्ता छन्। बेपत्ता आफ्ना 9 जना नागरिक अझै फेला नपरेपछि दक्षिण कोरियाले थप जनशक्ति नेपाल पठाएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढ़ीमा अभिभावक गुमाएर संरक्षणविहीन भएका बालबालिकाको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको छ। हालसम्म संरक्षणविहीन बनेका 109 जना बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई आवाजसहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले बताउनु भएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 कोठे भवन मरमत गरी आवासीय रूपमा राख्ने तयारी पनि गरिएको छ। यसैगरी बाढ़ीबाट परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकहरूलाई नुवाकोटको लिखो गाउँपालिका 5 स्थित कवड हलमा आवाजसहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। रामेसापको रामेसाप नगरपालिका वडा नम्बर 8 भंगेरी मन्दरे स्थित सड़क खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते भएका छन्। रामेसापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। 52-0254-555 नम्बरको मोटरसाइकलका चालक रामेसाप नगरपालिका 9 का वर्ष 28 को गिरिराज खड्गी घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 की लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको छ। घाइते 2 जनालाई थप उपचारको लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेसाप डाँडाले जानकारी दिएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेजापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेट्ने गरी शिविर सञ्चालन गर्न लागि छ। गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार असोज 15 गते वडा नम्बर 1 गुम्देलबाट शुरू हुने शिविर, असोज 16 गते वडा नम्बर 2 बान्ती भण्डार, 17 गते वडा नम्बर 3 कुबकास्थली, 18 गते वडा नम्बर 5 पृथ्वी, 19 गते वडा नम्बर 4 पृथ्वी, 20 गते वडा नम्बर 6 गुप्तेश्वर र अन्तिम दिन असोज 21 गते वडा नम्बर 7 भुजीमा आयोजन गरिनेछ। सम्बन्धित सबै स्थानहरूमा बिहान 10 बजेदेखि सेवा प्रवाह हुने बताइएको छ। शिविर मार्फत नागरिकहरूले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र विवरण संकलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजत पत्र, योजना सम्झौता र अपाङ्गता परिचय पत्र जस्ता प्रशासनिक सेवाहरू प्राप्त गर्न सक्नेछन्। प्रमुख प्रशासकीय अधिकृत एकराज भुजेलका अनुसार आवश्यक सकल कागजातहरूसहित उपस्थित भएर आफ्नै गाउँठाउँबाट सहज रूपमा सेवा लिन सम्पूर्ण वडावासी नागरिकहरूलाई आह्वान गरिएको छ। रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोडिएको स्थानीय तह उमाकुण्डा गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि, देखिएको चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ। गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालिकाको समग्र प्रशासनिक तथा विकास गतिविधिहरूको मूल्यांकन गर्दै आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उमाकुण्डको विकास र समृद्धिका लागि राजनैतिक तथा वैचारिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के?
8: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्त गर तपाईँ छैन हुँदैन र
9: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
12: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्राम बसे हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ, अरू 3 जना घाइते भएका छन्। आज बिहान करिब 8 बजे सिंकस्थित भित्री सड़क खण्डमा लुप र 02-001-005 नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 का करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। गोर्खामा बस दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। गोर्खाको भक्षुकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गुडिरहेको बस ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 जना घाइते मध्ये 1 जना गम्भीर छन्। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौँ आउँदै गरेको G2X983 नम्बरको बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X8006 नम्बरको बस ठोकिएको हो। 3 जनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको पनि बताइएको छ। एसपी खड्काले सो कुरा जानकारी दिनुभएको छ। गोर्खामा उपचाररतहरूको अवस्था मध्यम रहेको बताइएको छ। रसुवाको भोटेकोसी नदीको बाढ़ीले बगाएको घर गहना फेला पारेर फिर्ता नदिने एक युवक पक्रो परेका छन्। नियत बस गहना लुकाएर राखेको आरोपमा धादिङको गजोली गाउँपालिका 6 बच्छेटारका 35 वर्षीय रामबहादुर तामाङलाई प्रहरीले पक्रो गरेको छ। 10 भदौको बाढ़ीमा नुवाकोटको विदुर नगरपालिका 1 त्रिशुली बजारमा लीलाबहादुर बोगटीको घरसँगै बगेको घर गहना भदौ 11 गते तामाङले फेला पारेको र नियत बस लुकाउन खोजेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय समाचार, भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मंचमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदीबीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। र अन्त्यमा खेल समाचार, एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। केही बेर अघि सम्पन्न फाइनल खेलमा युएईलाई 44 रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ। मलेसियाको बायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अलआउट भएको थियो। त्यसअघि बायुमास क्रिकेट ओभलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खड़ा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेल्नुभएको थियो भने गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्नुभयो। जितसँगै नेपालले सन् 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान बनाएको छ। एसएससी प्रिमियर कपमा नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् 2023 भएको पहिलो संस्करणमा युएईलाई नै 7 विकेटले हराउँदै उपाधि जितेको थियो। युएईले भने सन् 2024 आयोजक ओमनलाई पराजित गर्दै उपाधि जितेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात, बाढ़ीले रोकिएको करदाता उपहार बिहिबार घोषणा हुने, 33 जनाले पुरस्कार पाउँदै। रामेछापको भंगेरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते, रामेछापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ते शिविर सञ्चालन गर्ने। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जित्यो। हवस् त हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार
1: वर्ष संगे उपहार उपहार पंपर मा यामाहा रेजियार
0: वर्ष पेंस से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाने हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंस
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-0-449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ।

0: र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बाल पोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौं।

0: नेपालको बटेकोशी नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
1: कस्तो भयो त भनेर हेर्न मन लाग्यो। अनि घरै जाउँ यसै के हेर्नु मन लाग्यो। आधा आफू जन्मेकै होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति मगाएर केही पनि छैन। कता फर्क्यो घर? घर बिचमा थियो, दुईवटा होला भयो, अलि बिचमा थियो, दुईवटा रोड थियो, भित्र पर्दा थियो। केही पनि धान्ने त केही पनि झिक्ने भएन नि त। हाम्रो सबै ठिक हुन्छ, घरको त सबैजना सेफ हुन्छ। अनि उता बेत्रावती के अरे ढुङ्गे भन्दा उता भने त्यस्तो बाटै छैन नि त। है कसरी आउनु? कलेज जाने उता, हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो। हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाको ठिक्लेर
2: त्यो उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर कति हिँड्नु पर्यो?
1: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा
2: हिँड्यौँ। 6 घन्टा हिँड्न
1: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो। 10-15 जना थियो हामी साथीहरू।
2: अनि अब आफ्नो गाउँ त नगरी भन्नु त सुन्नुभयो होला नि?
1: सुन्यो
2: हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गरे हतार?
1: घरमा फोन लागेको थिएन, त्यो बेला नेटवर्क थिएन नि त। हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो, पछि यतै आइसके भनेर।
2: त्यो बेला के आयो? अब मेरो घरमा के भयो होला भन्दै त होला।
1: घर बगाइसो भन्ने लाग्यो, किनकि धेरै ठुलो आयो नि त उताको। त्यत्रो त्यो यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो।
2: अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त।
1: एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो, अनि ढुक्क भयो।
2: एकचोटि कुरा चाहिँ भयो, कसरी कुरा गर्नुभयो?
1: लाग्यो फोन बल्ल बल्ल, नेटवर्क नआएर यताउता गरे जस्तै लाग्यो।
2: कति बेर पछि?
1: लगभग 1 घन्टा भयो।
2: 1 घन्टाको समयसम्म त डर भयो होला। के भयो त्यति बेला मनमा?
1: के हुने हो, ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो।
2: तर मम्मी बुवा के हुनुहुन्छ, कस्तो हुनुहुन्छ,
1: सेफ हुनुहुन्छ कि हुँदैन भनेर सबैजना
2: सेफ हुनुभयो
1: हुन्छ भन्नुभयो।
2: अनि त्यति बेला 1 घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था। अनि 1 घन्टापछि थाहा हुँदा कस्तो लाग्यो? त्यो
1: खुसी लाग्यो।
2: कतिजनाको त हुनुहुन्न नि त बग्यो सबैजना?
1: धेरैजनाको हुनु।
2: अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
1: अहिले नै नराम्रै लाग्छ, अब आफ्नै अगाडि देखा गरेर होला भिडियोहरू हेर्दा त मलाई त्यस्तो केही पनि लाग्यो। सबै आफ्नै अगाडि देखियो नि त।
2: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
1: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्ट नराम्रो लाग्छ।
2: त्यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो,
1: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको, भर जन्मिनु भएको बच्चाहरू पनि आइरह, 1-2 वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जमिनु भएको आइरह, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लाग्छ।
2: बसाइ चाहिँ कस्तो छ?
1: बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएर अलिकति बस्नु पाएँ, अब गाह्रो त गाह्रै छ।
2: कुद्ने कस्तो छ व्यवस्था?
1: कुद्ने हामी म्याटमा कुदेर हो उता, अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ, ठिकै छ।
2: अहिले जस्नाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
1: हजुर,
2: लामखुट्टेहरू के
1: लाग्छ अलिअलि, अब आयुर्वेदिक र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
2: सुत्न लाग्छ नि लाग्यो सुत्नलाई
1: लाग्छ।
2: कतिजना छ कोठामा तपाईँहरूको? अब
1: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्याकेट भयो, सबैजना धेरैजना हुनुहुन्छ।
2: अरू स्कुलमा?
1: हजुर
2: स्कुलको प्याकेजमा
1: होइन, आयुर्वेदिक
2: खानपान चाहिँ कस्तो छ यहाँको? अब
1: खानपान त राम्रो दिइरहनु भएको छ।
2: राम्रो भन्नाले कस्तो कस्तो छ? कतिचोटि भात दिनुहुन्छ, कतिचोटि दाल तरकारी के छ?
1: खाना बिहान दिनुहुन्छ, खाजा पनि दिनुहुन्छ दिउँसो, अनि बेलुका पनि खाना दिनुहुन्छ।
2: के हुन्छ खानामा चाहिँ?
1: खानामा तरकारी, दाल, भात सबै हुन्छ।
2: तरकारी कस्तो खालको?
1: तरकारी मिठो हुन्छ।
2: होइन, अब कस्तो खालको तरकारी पाक्छ? के खालको पाक्छ? कि दिन चेन्ज हुन्छ कि
1: फरक फरक पनि हुन्छ? अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला। अब आजले पनि
2: खाजा चाहिँ
1: खाजा मोमोहरू त्यस्तै त्यस्तै चाउमिनहरू बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ।
2: स्वास्थ्यमा केही समस्या भएको छ?
1: छैन
2: सर।
1: सबै प्याडहरू दिनुभएको छ?
2: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन?
1: छैन, त्यस्तो मात्रै गाह्रो भयो।
2: खानपानमा केही कम्प्लेन छैन? के चाहिँ खानेकुरा आफ्नो घरको मिस गर्दा?
1: घरमा त सबै नै अब आफ्नो घरमा पकाएर आएको जस्तो हुँदैन नि त। यत्रो धेरैजनालाई पकाउनु भएको छ, आफ्नै घर बसेर आएको जस्तो त हुँदै हुँदैन।
2: माछा मासु खाँदै
1: खान्छु।
2: यहाँ
1: यहाँ आएर मैले खाएको छैन।
2: कति दिन भइसक्यो? छ दिन भइसक्यो, सात दिन भइसक्यो। के भन्नुहुन्छ? माछा मासु खुवाउँदैन नि?
1: खै तोडेको छैन। अब यति दिइरहनु भयो त्यही ठुलो
2: घरमा चाहिँ जस्तो अब दुध, माछा मासु, अन्डा, केरागुडी यताउति सबै खाने गराएको थियो होला। यहाँ के छ भन्न पर्दैन?
1: होइन, त्यस्तो दुधहरू खाने गरेको छैन। मलाई मिठो लाग्छ।
2: मोमो चाउमिन मन पर्ने हो?
1: मोमो चाउमिन मन पर्ने हो। अब दिइरहनु भएको छ त्यो पनि?
2: अब त दिक्क लाग्नु थाल्छ होला।
1: होइन,
2: छ दिन सात दिन भइसक्यो खाएको।
3: अब त्यही भयो नि, खानु पाए चाहिँ ठिकै लागेको छ।
2: केही चाहिँ सोध्नु हजुरलाई?
4: मेरो नाम शीला दाहाल हो, म चाहिँ आठ क्लासमा संस्कृत सेकेन्डरी स्कुलमा पढ्छु, अनि म चाहिँ देवीघाटमा बस्छु होइन। त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो, अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन, अनि खाना खाना चाहिँ नजिक मेरो घर थियो, अनि म चाहिँ खाना खानालाई भनेर घरमै आउँथेँ होइन, अनि खाना खाएँ मैले होइन, अनि साथीहरू पनि हुन्छ नि त, अनि खाना खाएँ, अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बारी आयो भाग्नुहोस् भाग्नुहोस् भन्नुहुन्छ होइन। मैले चाहिँ विश्वास गरेन कि पहिला सानै आउँछ भन्थ्यो नि, अनि फेरि स्कुलै बिदा हो भनेर हल्ला भयो। त्यहाँको सानो सानो भाइ बहिनीहरूले अब दिदी स्कुल बिदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन, अनि मैले आतिरै घर गएँ, अनि अनि घर गएर फेरि मैले अब भागौँ भागौँ सबैजना भागिरहनु भएको छ, माथि माथि पिपलटारतिर जानुभएको छ भनेको, अनि त्यस्तो धेरै पताउनु भएन, अनि फेरि पछि सानै आउँछ बारी भन्छानु भयो, अनि फेरि पछि त हल्ले आइहाल्यो, अनि पुरा केही झिक्नाले पनि भ्याएन हामीले होइन, अनि हामी चाहिँ भाग्यौँ मजाले भ्याएको भाग्यौँ भाग्यौँ भाग्यौँ, केही झिक्ना नि भ्याएन, अब हामी सम्पत्तिहरू सबै छोड्यौँ पछाडि नै बारीमा छोड्यौँ होइन, भाग्यौँ भाग्यौँ भागौँ, अनि आफ्नो जान जोगायौँ।
2: घरमा तपाईँ जाँदाखेरि तपाईँले घरमा मम्मी बुवालाई भन्नुभएको?
4: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्थ्यो, हाम्रो पसल छ त्यही पसल उठाउनु जानुभएको थियो, घरमा चाहिँ आमा मात्रै हुनुहुन्थ्यो, अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो, अनि पछि त ठुलै आयो, अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो अब भाग्नु पर्छ भने, अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो। अब घरको याद आइरहेछ, बुक कपीहरू घरमा चाहिँ त्यस्तो सबै बगायो, अब केही सामानहरू नि केही झिन्न भ्याएन, पुरा एक्कासी आयो बाढी, अनि सबै घरहरू नि बगायो, केही पनि झिन्न भ्याएन, सबै भिजो गयो घरै बगायो। अब किताबहरूको त के कुरा गर्नु, स्कुलको ब्याग किताबहरू नोट कपीहरू पुरा केही पनि छैन, घरै छैन। यो यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन घरमै, भागिहाल्नु पर्छ, केही जोखिम मोल्नु हुँदैन कि। हाम्रो राम्रो छ, रातहरू ल्याउनुहुन्छ पार्नुहुन्छ, तर तर जसलाई चाहिँ धेरै राहतको आवश्यक छ उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ, अरूहरूले चाहिँ धेरै लिनुभएको छ।
2: अरूहरू भन्नाले?
4: अरूहरू जस्तै कि कसैको त घरभित्र बाढी मात्रै पसा हुन्छ, कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन, अनि घर नबगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ बोरा बोरा लिएर गइरहनु भएको थियो। खानपानी राम्रै छ, समयमा दिनुभएको छ, टन्न पुग्ने दिनुभएको छ, राम्रै छ यताको खानपान चाहिँ। अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलि राम्रो हुन्छ, व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त।
2: ए अब पछिसम्म घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने?
4: अब अन्त्य होस् भन्ने, अब त्यहाँबाट त आफै मरिसक्यो, अब त्यहाँ बस्नलाई छुट्टै खालको डर हुन्छ मनमा, त्यस्तो बाढी आयो होइन। अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस्, अनि खानपानहरूको अब केही झिक्न भ्याएन, अनि पुरा सरकारले नै यो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई,
2: अनि पढ्नु पर्दैन,
4: पढ्नु नि पर्छ।
2: अब
4: पढ्नलाई अब के हो व्यवस्था होस् अलि राम्रो,
2: किताब कापी पनि छैन, रुजा पनि छैन, अब कहिलेदेखि पढ्न पाए हुन्छ जस्तो लाग्छ?
4: चाँडै भन्दा चाँडै पढ्न पाए हुन्छ, किनकि एक्जाम पनि नजिक आएपछि अब बारीले सबै कुरा बगाइसक्यो नि त, त्यही भएर अलिक एक्जाम चाहिँ अलिक परे सारिदिन पाए हुन्छ।
2: सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ?
4: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पनि पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि, अब यो बारीले के भयो भने पढ्नुहुन्छ, राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने।
2: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन, डर लाग्दैन स्कुल गएर पढ्न,
4: अब त्यस्तो डर चाहिँ लाग्दैन होला।
2: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ?
4: मम्मी बुवाहरूलाई अब के भन्नु,
2: के भन्नुहुन्छ अहिले चाहिँ?
4: अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो त्यो नै सबभन्दा ठुलो कुरा हो, अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त
2: भन्नुहुन्छ।
4: अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त,
2: अब आफू पढ्ने मान्छे बन्ने कमाउने होइन के भन्ने त प्रधान
4: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने त्यस्तै।
2: घर बनाउने,
4: अब घर नि बनाउनु त पर्यो नि होइन।
2: तपाईँहरूलाई चाहिने सामानहरू छ नि, किशोर किशोरलाई चाहिने, महिनावारी चाहिने, अरू बेला चाहिने कुराहरू दिएको छ?
4: प्याडहरू दिनुभएको छ, कपीहरू नै दिनुभएको थियो अरे। म चाहिँ मामा घर गएको थिएँ कि।
5: नुवाकोट पुग्नुभएका सीआईएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौं। बाढ़ीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
6: बालबालिका भन्ने बित्तिकै एउटा जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढी गएले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो, दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सँगिनी सबैलाई हामीले घर भनेर घर पारिवारिक भन्ने कुरा बुझ्छौँ। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
5: अब यो अवस्थामा चाहिँ भनौँ न, बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन, उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
6: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ। 1 वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरू हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्त्व पाउनु भएको छ कि छैन, यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीडित हुनुहुन्छ, जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेको छ। यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि चाहिँ के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
5: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो, अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकालाई के चाहिएको छ पोसिलो कुराहरूदेखि ती कुराहरू, अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन, त्यो
6: हजुर
5: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ?
6: वास्तवमा यी कुराहरू किन हुन्छन् त भन्दा चाहिँ, म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि चाहिँ हामीले नेपालीले चाहिँ विपत्ति पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो। विपत्ति पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के, न्यूनतम मापदण्डहरू के हुन्, के कुरा पालन गर्नुपर्छ, के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ न त्यो स्थानीय सरकारसँग छ न हामी सर्वसाधारण जनता नै सचेत छौँ त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ जो बिग्रिँदैन तुरन्त त्यही कुराहरू लैजान चलन छ त्यो तत्कालको लागि चाहिँ ठिक हो तर 72 घण्टा पछि सितो उपयुक्त होइन फेरि
5: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ
6: यही बेलामा अब हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गरेर त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ अरू अरू कुरा हुन्छ यस्तो विपद पर्यो भन्ने हुन्छ होइन त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ
6: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्छु मनको कुराहरू भन्न सक्छु त्यति नै उनीहरूको पीड़ा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन् अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
6: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन् यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं कसरी माथि उठ्न सकिन्छ उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस् हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन
0: बाढीपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ
5: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रह्लाद ढकाल साथी लीलप्रकाश सन्ले उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नु भएको छ
7: र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई, र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतको कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो। त्यो लिएर हामी चाहिँ, मलाई के लाग्छ, मेरो आफ्नो विचार चाहिँ के भने, एक द्वार नीति चाहिँ सामान्य समयमा हो के, वर्षको अरू सबै समय एक द्वार गरौँ, तर इमर्जेन्सीमा एक द्वार नगरौँ। होइन, समन्वय, सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ। र सबैभन्दा ठुलो कुरो भनेको, विपद नपर्दाखेरिको तयारी महत्त्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको, जस्तो हामी बाल संरक्षण र बालबालिका शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपालमा। तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण, होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी हेप्पीली जान्छ, सरकारले भन्नु पर्यो
8: भनेको। त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो, अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
7: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र, अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई, अथवा सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक संगठन, ज कोसँग जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट, जस्तो
8: संघीय सरकार अथवा
7: सरकारबाट, समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ, अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ। त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो, तपाईँको क्षेत्र कुन हो, यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने, गइदिनुहोस् भन्ने काम गर्न सक्छन्। तर फेसिलिटेसन गर्ने, रिसिभ गर्ने, परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्, मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन्, नुडल खान मन लाग्यो नुडल खान्छन्। नुडल, म चाहिँ एकदम हाम्रो हेल्दी नुडल कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने, आफ्नो बालबच्चाले इच्छा गरेको, अब बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएको छ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ।
8: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये, अब हामीले बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
7: स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू माथि हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है, अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने, होइन, एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।
0: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि यो समयमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्यौं। आजको विषयवस्तु तपाईलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
5: तपाईले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN मा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म सन्तोषी रावल
5: अनि म दीपक आचार्य पनि विदा हुन्छौ। नमस्कार।

0: हाम्रो प्रचलन पनि हो नि त. उद्योग वाणिज्य संघको आधिकारिक अध्यक्ष आइसकेपछि सबै पसलमा किन परामर्श भएन भनेर हामीले क्वेसन गर्नु त्यति उपयुक्त हुँदैन. तर पनि म ध्यानाकर्षण गराउन चाहन्छु, जस्तो नेतृत्व सो विषयमा छलफलमा आउने भएपछि सो कार्य समितिको मिटिङ छलफल गरेर आउँदा अलि राम्रै गर्छ. म ध्यानाकर्षण मात्रै गर्न चाहन्थेँ, फेरि म दबाव प्रेसर होइन ध्यानाकर्षण गरे हो. जुन संगठनको नेतृत्व गरिन्छ कुनै विषयमा सार्वजनिक चासोको विषयमा छलफल गर्न जानु कुरो हो, सो विषयमा आफ्नो संगठनमा छलफल गरेर आउँदा राम्रै पर्छ. म यही नै आग्रह गर्न चाहे. र अर्को कुरामा के आग्रह चाहन्छु भने यो मलाई के लाग्छ भने क्वेसन गरेर कसैलाई खुइनाउन सकिन्छ भन्नेतिर लाग्यौँ भने गलत हुन्छ है. त्यो किन म पनि पाएको भइसकेँ. कतिपय क्वेसनहरू त्यस्तै त्यस्तै भागका पनि छन् क्या. त्यसैले अहिले मैले भन्न खोजेँ किन यो भनिरहेको भने यो अहिले पिक आवर छ. यो कार्यक्रम आजभन्दा हामीले 15 दिन अगाडि राख्नु पर्थ्यो या यो आर्थिक वर्षको 24 पछाडि राखेर अलिक दिनभरि बसेर सल्लाह गर्न सकिन्थ्यो. यो चाहिँ हाम्रो के छ भने अहिले भिडभाड अफिसमा भइसक्यो. तपाईँले बुझेकै छ 24 गते बिहानै हिजैदेखिबाट त्यो सिस्टम भन्दैछ. म सबै त्यो प्राविधिक कुरो जान्दिनँ. सिस्टम चाहिँ गडबड गरिसक्यो. उपभोक्ताले काम गरेर पनि पैसा प्राप्त नगर्ला. 24 गते 12 बजेबाट बन्द हुन्छ भनेको छ. पोहोरको साल 20 गतेदेखि बन्द भयो. त्यसले अब यहाँ लेखाको साथी नै हुनुहुन्छ, इन्जिनियरको साथी नै हुनुहुन्छ, शाखा प्रमुख सबै हाकिम साहब सबै हुनुहुन्छ, उपायमन्त्री योजना हेर्न नगई यी तिग्रेमै सही गरिरहनु भएको छ. समस्या उहाँलाई पनि छैन. त्यसले हामी अत्यन्त टाइटमा छौँ. धेरै क्वेसन गरेर त्यस्तो होला भन्ने मलाई लाग्दैन. तुरन्तै भोलि नै विकास हुने भएदेखि कसले लेख्थे. मैले अब धेरै भनिनँ, यहाँभन्दा धेरै भन्नु उपयुक्त नै हुँदैन. त्यसैले दलका साथीहरूलाई बोल्नलाई यसरी पालो परेन, किनभने हाम्रो समय छैन. त्यसैले जति सक्दो छोटो एकदम त्यो क्वेसनले तत्काल समाधान दिने र त्यसको दायित्व बोध गरेर आगामी आर्थिक वर्षमा ट्याक्कै काम अझै अब कसले गर्छन् यो चाहिँ भन्ने खालको छ भने अझै 10 जनाले बोल्नु केही छैन. तर भने बोल्नको लागि बोल्ने काम नगरौँ. छिटोभन्दा छिटो यो काम कार्यक्रम समापन गर्नेतिर लाग्न सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा सहित फेरि पनि प्रश्नको उत्तर दिने गरी अहिलेलाई बिदा हुन्छु. धन्यवाद. यो महत्वपूर्ण मैले वास्तवमै युवा साथीले क्वेसन राख्नु धेरै महत्वपूर्ण पनि क्वेसन हो. अब यो चाहिँ के छ भने कतिपय ठाउँमा साँचै झिक्दिया छ क्या. चारै झिक्दिनु न तपाईँहरू. जनता गएको छ, मलाम गएको छ, नारायणमा गएको छ गाडी लिएर, सरकारी गाडी छ भने मैले अघि नै भने चाबी भन्दा सार्वजनिक मिडियामा चाहिँ गर्दिनँ. तर मन चाहिँ मेरो चिज चाहिँ हो. म हुन त जवाबै सबै गाउँपालिका मैले दिने चाहिँ हो. तर पनि अब के छ भने महिलालाई बोलङ्गर गाउँपालि कतिवटा मोटरसाइकल पनि मैले सोधे आएन. होला 15-20 वटा कहाँ कहाँ बुढाउँछन् कसको राप्तो प्लेट छ त्यो पनि मैले ख्याल पुर्याएको छैन है सर. पुर्याउनुपर्ने होला त म माफी चाहन्छु. तर मैले मेरो गाडी अनुचित कार्यमा प्रयोग गरे भए म अब के भन्ने. मलाई सार्वजनिक रूपमा विजित गर्न सबैलाई आग्रह गर्न चाहन्छु. सार्वजनिक विजित गर्नुहोस् मेरो. त्यो प्रतिबद्धता उपाध्यक्षमा हुनु पर्यो, हाकिम साहबमा हुनु पर्यो, हाकिम साहब मार्फत सबै कर्मचारीको हुनु पर्यो. मैले गरेको छैन. म चढ्ने या मैले प्रयोग गरिरहेको गाडी कसैको बिहे वर्तमानमा ठाकसँग छुट्लाएर म गएको छैन सरी साथीहरू. म बिदाको दिन सिलगढी जान्छु. शुक्रबार सोमबार कार्यालय आएपछि म यहीँ गोल्तामा ढुक्कसँग भनि हो. पालिकाभित्रको कार्यक्रम गर्दा म गाडी प्रयोग गर्छु र सरकारवाला सम्बन्धित मन्त्रालयको काम पर्दा म हेटौँडा र काठमाडौँ कार्यक्रममा जान्छु. त्यहाँभन्दा बढी प्रयोग हुँदैन. र काठमाडौँमा जाँदा पनि म जेएनयू आन्दोलनबाट डराएर जहाँ बास बस्ने हो म काठमाडौँमा ट्याक्सी प्रयोग गर्छु. म गाडी चढ्दिनँ. र सिलगढीमा पनि म यहाँबाट गएको सरासरी जाँदाखेरि 2 नम्बरमा काम पऱ्यो भने म 2 नम्बरसम्म गाडी लिएर तुरन्त फर्किन्छु. सिलगढीमा बसेँ भने म कहिल्यै पनि सिलगढीमा गाडी चढ्दिनँ. किनभने म त्यहाँ चप्पल पड्काएर दिन पढेको ठाउँ हो. मलाई गाडीको सामना गर्नुपर्ने छैन. त्यसैले म मेरो दुरुपयोग छैन. म तपाईँहरूसँग प्रतिउत्तर गर्छु. तर अब उपाध्यक्ष पनि तपाईँले रोक्नु पर्यो, कर्मचारी तपाईँले रोक्नु पर्यो भन्न त तपाईँले पाउनुहुन्छ. तर के हुन्छ उपाध्यक्ष बेग्लै हो. अहिले पहिलेको जस्तो गाउँ पञ्चायतको प्रधान पञ्चको उपप्रधान भन्ने होइन उपाध्यक्ष. अहिले कानूनले निर्दिष्ट गरेको उपाध्यक्षलाई तोकेको जिम्मेवारी फरक छ. मेरो उपाध्यक्ष होइन, पालिकाको उपाध्यक्ष. अहिलेको तिन यो गाउँपालिकाको प्रावधान त्यो छ होइन. त्यसो कारणले उपाध्यक्षको गाडीको उपाध्यक्षले जवाब दिने, हाकिमको गाडीको हाकिमले दिने. मलाई लाग्छ हाकिम साहबको गाडी नै छैन, त्यो सेतो गाडी यसो कोही सामान ओसार्ने प्रयोग हुन्छ. अब वडाध्यक्षज्यूहरू र कर्मचारी साथीहरूले अब रातो पिरियड पनि कुरा त्यस्तो छ भने म प्रमुख प्रशासक ज्यूलाई यही कार्यक्रम मार्फत रातो पिरियड भएको हाम्रो कार्य कुनै पनि साधन छ भने यथाशक्य चाँडै यो असार या साउनको पहिलो हप्ताभित्रै सेतो प्लेट लगाउने बन्दोबस्त गर्न हार्दिक आग्रह गर्छु। कसको पैसा के गरियो, कता कता खर्च भयो, सार्वजनिकरण गर्नु पर्यो भन्ने कुरा म आगामी कार्यकालमा भनौँ न अब मङ्सिरमा गरिने सार्वजनिक सुनवाईमा यो आर्थिक वर्षको अध्यक्ष विशेष कोषको पैसा के केमा खर्च गरियो त्यो तयारी या मतलब त्यो प्रस्तुत गर्नलाई तयारी राखिदिन म हाकिम साहब मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँछु। त्यो अध्यक्ष कोष भनेको चाहिँ कस्तो कुरा हो भने रहेछ, मैले प्र्याक्टिकली के बुझेँ भने जस्तो हामीले 10 गते बजेट विनियोजित गर्यौँ, हिजो मात्रै विद्युतहरूको 3 पुलाहरू पहिरो चल्यो, त्यो पहिरो चल्यो खेतीपाती रोकियो, त्यहाँ व्यवस्थापन कसले गर्ने त, त्यस्तो कोषको प्रयोग पनि गरिएको छ है, एउटा त्यो। अर्को कुरो गरिब छ समस्या छ बिरामी भयो त्यस्तो पनि प्रयोग गरिएको छ। म जेएनडार छु, मलाई 25,000-30,000 पैसा भयो भने म भर्ना फलान कलेजमा हुन्थेँ भने एउटा विद्यार्थी आउँछ त्यस्तो ठाउँले प्रयोग भएको छ र त्यो दुरुपयोग गरेको छैन भन्ने मलाई लाग्छ है साथीहरू। त्यो तपाईँले जे सोच्नु कसको भन्दा गोजीमा झ्याप्पा झिकेर बजार घुम्ने पैसा होइन, त्यो आयो सिस्टमले झिक्ने हो। त्यो हाम्रो 3 अध्यक्षज्यू हुनुहुन्छ के, अब यो आफूले खान नमिल्ने पैसा बाँधिने पैसा हो, दिनुमामा दिनु भन्नुहुन्छ, त्यो भन्नुभयो के भने खान नमिल्ने दिन मिल्ने पैसा हो सरकारी पैसा त, त्यसले काहीँ दुरुपयोग मुखा परेछ कि भन्ने कुरो त कदाचित मेरो नि है साथीहरू, मेरो यो 4 कार्यकालमा अनुचित लाभ लिएको रहेछ भने नत्र म गोल्टामा टिक्ने मान्छे हो, तपाईँले छोड्नुहुन्छ मलाई गोल्टा जस्तो ठाउँमा छिचोले पो आउनुपर्छ र यार कतिचोटि इन्जोय वर्कर भनेर हेर्ने ठाउँ भयो नि यो चौतारामा गएर अध्यक्ष गाडी कतिचोटि गुडो भनेर ध्यान राखि हुन्छ यहाँ उत्तरबाट गरेर फुर्तीफाती गरेर गोल्टा आउनै सकिँदैन नि, त्यो छैन सरी र सार्वजनिक गर्ने कुरा म प्रतिबद्धता गर्छु। अर्को सार्वजनिक सुनवाईमा म मेरो कोषको पैसा कहाँ कहाँ खर्च म सार्वजनिक गर्छु, सम्पत्ति विवरण सार्वजनिककरण भन्ने चाहिँ अब किता नगरे ख्याल गर्नु, मैले लेखन चाहिँ लेखेर पढाएको छु, सम्पत्ति के सार्वजनिक के बिरले बनाएको छ, फरानी लैजा भनेको छ, मसँग त केही पनि छैन होइन, अलिअलि भएको चुनावको त्यत्रो सिद्धिको केही पनि छैन किन ढाटको होइन, सम्पत्ति हामीले होइन त खानबन्दी हुँदो रहेछ, खानबन्दी गरेर पढाउने सिस्टम, अब तपाईँले मेरो भन्नु म नि त हामीले चाहिँ सक्छु है, केही छैन केही छैन सर केही त्यस्तो सम्पत्ति विवरण गाउँपालिका अध्यक्ष भएर चाहिँ त्यो हिजोको अध्यक्ष पनि बिजोल जस्तो लागेको छ मलाई, आजको अध्यक्ष मात्रै हिजोको अध्यक्ष पनि मैले सुने अनुसार छोराछोरी पढाउन पनि समस्या छ भन्ने बुझिएको छु भने खासै त्यस्तो हुँदैन है साथीहरू, शङ्का मान्नै हुँदैन, यस्तो कुरामा केही होइन क्या यो कर्मचारी छन् जे मलाई 1,000 रुपियाँ 10,000-20,000 भनेर माग्दै यता दिउँसो दार्जिलिङ सुनेर मान्थेन, यत्रो वर्ष दार्जिलिङ गएर मान्थेन, यो मैले फेरि आग्रह गरेँ अब यहाँ बजेट सुन्दा नि करोडको सुन्नुभयो अनि त मैले होइन, रियालिटी चाहिँ हामीले वर्षको सबै पैसा लायौँ भने 100 मिटरबाट नि ढलन गर्न सक्ने पैसा गाउँपालिकासँग हुँदैन है, यथार्थ हो, यथार्थ भन्दा हजुरहरूले पत्याउनु पनि पर्छ, यो जति पनि बाटोको काम भएको छ सङ्घ प्रदेशको सहयोगबाट भएको हो है। म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, म अध्यक्ष मैले कुरा तपाईँहरूलाई राख्नुपर्छ, म अहिले प्रदेशमा गाउँपालिकाको आधिकारिक लेटर प्याड बोकेर म स्वयं यो पूर्वाधार मन्त्रालयमा बसेँ लगभग 2 कुनै पनि योजना हुँदैन भन्छ यार, पार्टी एउटै गरेर भयो र सनका मान्छे रहेछ मन्त्री, बौद्धिक तिरती गरेको मान्छे पूर्व राष्ट्रिय योजना कुनै सुन्दैन क्या जनता, कुन कुन पार्टीको अध्यक्ष हो कि कुन हुन्छ, गाउँपालिका अध्यक्ष छ त फम्याउन नसक्ने खालको मान्छे रहेछ ती देवकोटा, अनि गर्दै गर्दैन भन्छ गर्दैन, अनि त्यो एउटा गर्छ एउटा मात्रै भन्नु भन्नु के लाग्छ, 4-5 लिएर गएको थिएँ एउटा मात्रै गर्ने गर्दैन, त्यति 3 बाटो चाहिँ त्यो क्रमागत पनि हुनुपर्छ 3 बाटो गर भनेर गरेपछि राजनीति मसी लाएर हुने भन्ने विश्वास लिएर म फर्केँ। अहिले अब यो कुरा किन सुनाउनु गुनासो होइन तपाईँहरूले, मसँग 1,00,000 रुपियाँ यो बाटो हाल्दै भन्ने साथीलाई 40,00,000 हालिदिएछ, म कुन ठाउँ भन्दिनँ, गाउँपालिकाले 1,00,000 बनिसक्छ 1,00,000 रुपियाँ हालिदिनु भनेको मान्छेले 40,00,000 रुपियाँ प्रदेशबाट ल्याए, हाम्रो देशको अवस्था यस्तो छ क्या, म गाउँपालिका अध्यक्ष गरेर माग्दा पैसा परेन, तर सामान्य कुन तरिकाले माग्यो, उसले माग्दा 1,00,000 मागेको ठाउँ 40,00,000 दियो, हाम्रो मुलुकको अवस्था यस्तो, मैले सबै मुलुक भने यो कसैले पनि चान्छु नि दाले सच्चिँदैन फेरि यहाँ अहिले हामी सच्यौँ भने तुरुफुरु गरेर केही हुनेवाला छैन. ज्वरो गाडेर कसले सक्छ त्यो कर्मचारी सबै हटाउनु सक्नु पर्यो. नेता जाति सबै चेन्ज गर्नु पर्यो. अब यहाँ हामी 30, 40, 35, 40 वर्ष देख्ने हो घाउमा सुसुएर तेल लगाउँदा त यो अवस्था छ. सबै मान्छेले कमेन्ट मात्रै गर्छन् गुनासो मात्रै छ. फत्ता फुत्ता गर्ने त्यो मोबाइलमा देखाएको छ के एकै मिनटमा चाहिँ बिल बिल्डिङ फुल सुल बनिसक्दो रहेछ एउटा मोबाइलमा देखाउँछ. ओ त्यस्तो यदि कसैले सोच्छ त पहिला त हामी थाक्छौँ क्या बढी तु अलिक बढी हामीले अपेक्षा राख्यौँ भने हामी चाँडै थाक्छौँ. गाउँपाले अलक्षण हुन्छ भन्ने हामी लाग्यो हो त थाकेनौँ नि हामी. तर भइहाल्ने जग्गा लागेर एकचोटि नपाउँदा त छोडिदिन्छ नि त माथि उसले. त्यसैले धैर्य गरौँ हतार गरेर विकास हुँदैन. मैले यो बाटोमा किन भनेको भने हामीसँग पैसा छैन माग्नु होला दिएन हामी प्रयत्न गरिरहेका छौँ यो म जानकारी गर्न चाहन्छु. र एम्बुलेन्सको कुरो मैले भारतीय दूतावासमा प्रक्रिया प्रारम्भ भइसकेको छ. मलाई विश्वास छ 2-4 महिनाभित्र एम्बुलेन्स प्राप्त हुन्छ र त्यो प्राप्त भएको एम्बुलेन्स तिन कन्या स्वास्थ्य चौकीलाई उपलब्ध गराउने कुरा मेरो प्रयत्न रहन्छ र मलाई विश्वास छ 6 महिनाभित्रमा सो गाडी उपलब्ध हुनेछ र तिन कन्यालाई उपलब्ध गराइनेछ. यही भन्न चाहन्छु. धन्यवाद.
1: हामी सार्वजनिक सुनवाई सञ्चालन गरिरहेका छौँ. अब यहाँ मैले अध्यक्षको उपाध्यक्ष होइन उपाध्यक्ष छुट्टै हो भन्नुभयो. मैले अलिअलि विषय सबै विषयमै दिनुपर्ने भयो. उहाँले अनुमोदन मात्रै भन्नुभयो. अब उठेका विषयहरूमा मलाई लागेको यो तर्क हो. हामी तर्क छलफलबाट नै आगामी दिनको बाटो तय गर्ने हो. त्यसैले केही विषय म राख्न चाहन्छु. अब यहाँ पहिलो यो शिक्षाको विषयमा अलिअलि जे राख्नुभयो त्यो विषय मेरो पूर्ण समर्थन छ. यसमा थप मेरो एउटा यसको अलिकति एससीको विषयमा जे जोड दिएर भन्नुभएको छ यो विषयमा चाहिँ मेरो अलिक फरक धारणा छ. यसपालि एससी किन रिजल्ट यस्तो भयो गोलन्जुरको हामीले यसको अनुसन्धान गर्यौँ. यसको सम्पूर्ण दोष सङ्घीय सरकारको छ. सङ्घीय सरकारले जुन कार्यविधि पठायो सङ्घीय सरकारले पठाएको कार्यविधिका कारण एसएससीमा यो समस्या एससीमा यो समस्या भयो र फेरि पनि हुनेवाला छ. मरिनमा यही समस्या छ, हरिहरपुरगढीमा यही समस्या छ, गोलन्दरमा यही समस्या छ. किन भयो अलिक महत्वपूर्ण छ, सबैले सुन्न जरुरी छ. एक हप्ताभित्र कपी चेक गरिसक्नुपर्ने कपी त्यही स्थानीय तहले पनि परीक्षण गर्न पाउने भएपछि यहाँ अहिले इस्यु त्यसको अन्तर्भित छ. यहाँ खुर्कुट र गोल्डाको अन्तर्भित छ, मरिनमा खरी साल मरिनको छ, वारी र पारीको अन्तर्भित छ. उत्तर पुस्तिका परीक्षणमै यो कार्यविधि अपनाउने हो भने यो विवाद कायम रह्यो. त्यसैले मेरो चाहिँ अनुरोध छ सङ्घीय सरकारले जुन कार्यविधि बनाएको छ अहिले 12 तपाईँलाई रिजल्टको हेर्नुभयो. युवाहरू सडकमा पुग्नु पर्यो. नेपालको इतिहासमा पहिलोचोटि विद्यार्थीहरू हाम्रो भविष्य देखाइदेऊ के हो भनेर परीक्षा परीक्षणको विषयले सडकमा पुगेको पहिलोचोटि होला. अस्ति माइती घर मण्डलामा एउटा प्रदर्शन देख्नु भयो. भनेपछि सङ्घीय सरकारले खालि स्टर्न गर्ने नयाँ देखाउनलाई अहिले पनि नयाँ देखाउनु भयो केही पनि होइन. अब गोल्डारको परीक्षण खुर्कुटले गर्ने, खुर्कुटको परीक्षण गोल्डारले गर्ने अनि हुन्छ त के परीक्षा पनि भद्रगोल हुन्छ परीक्षण पनि भद्रगोल हुन्छ. यो चिजलाई चाहिँ हामीले अनुरोध गर्यौँ कि सङ्घीय सरकारले नै यो कार्यविधिलाई चेन्ज गर्न जरुरी छ. गत वर्ष जे कार्यविधि थियो त्यो कार्यविधिमै टेकेर परीक्षण गरिनुपर्छ. एउटा यो एससीकै सन्दर्भ निस्केको हुनाले र अर्को के भएको छ भने सार्वजनिक मञ्चमा बोल्न मन मिल्ने नमिल्ने भन्नुहुन्छ साथीले, म चाहिँ मिल्ने भन्छु. कहीँ शिक्षक पास भएका छन्, कहीँ विद्यार्थी पास भएका छन्, यो सत्य हो. त्यसैले हाम्रो पोहोरको भन्दा खस्यो ल म एउटा दावाको साथ भन्छु. सिन्धुलीका 9 पालिकाको सामुदायिक विद्यालयहरू 1-2 छोडेर गौमती फोसेटार लगायत केही सदरमुकामका अलिक साधन श्रोता केन्द्रित गरेर पढाइएका विद्यालय बाहेक पाइलटिङ परीक्षा गरौँ त ल. हाम्रो चाहिँ खसेको अर्को बढेको होइन, समग्र सबै पालिकाको सामुदायिक शिक्षाको स्थिति एउटै छ र यसलाई सुधार्न गर्ने के अघि हजुरले राख्नु सक्नु यसलाई सुधार्न त सबै पक्ष मिलेर सामूहिक संकल्प त्यसमा गाउँपालिका पनि एउटा पक्ष होला अभिभावक होला विद्यार्थी होला शिक्षक होला यसरी सामूहिक संकल्प नगरिकन यो हल हुँदैन भन्ने लाग्छ मैले यो विषय राखेँ र अर्को यो बजार अनुगमनको विषय अल्छीले राख्नुभयो त्यसमा मेरो प्लस के छ भने अनुगमनको विषय एउटा उपाध्यक्षले एउटा गाउँपालिकाले एउटा सिडिओले एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा अध्यक्षले गर्ने विषय होइन अनुगमन सबैको विषय हो त्यही पनि कानूनले तोकेको जुन कार्यविधि छ यो व्यापक किन नगरे भन्नु व्यापक गर्न समस्या छ तपाईँलाई चौटारदेखि अघि उहाँले लुनेको उदाहरणै दिनुभयो त्यो पसलबाट सटर लाउन सुरु गरिसकेपछि फुलकोटसम्म सबै लाउनुपर्छ टाइटली नेपालको मौजुदा कानुन अनुसार बजार अनुगमन गर्ने हो त राजनीतिक दलको साथीहरू हुनुहुन्छ गर्नुहोस् भनेर लेखेर दिनुहोस् होइन प्रशासकीय अधिकारी हुन्छ स्टुडियोसँग सम्पर्क गरिन्छ सबै अनुगमन गर्छ तर मैले भन्न खोजेको विषय के हो भने हाम्रा मौजुदा कानुन र हाम्रो व्यवहारमा भारी अन्तर छ किनकि कानुन धेरै माथिको छ होइन तरकारी चामल पनि बेच्ने कपडा पनि बेच्ने भात पनि बेच्ने एउटै पसल छ हाम्रो भनेको मल्टिपल खालका व्यवसाय छ त्यो नगरी सटर भाडा पनि तिर्दैन तिर्नु पनि सक्दैन व्यवसाय पनि गर्न सक्दैन त्यसो हुँदा फेरि त टाइटली गरौँ सबै राजनीतिक दलको यसमा समर्थन हो होइन भने हाम्रो इन्स्टिच्युट साथी हुनुहुन्छ भोलिबाटै सुरु गरौँ तर के भने गर्ने नाममा स्टर्न गर्ने अनि भोलिपल्ट खोल्ने त केही अर्थ नहोला के त्यो हो भने यसलाई राजनीतिक तहमै छलफल गरेर गरौँ भन्दै नराम्रो कुरो चाहिँ होइन फेरि तर हामीले कति धान्न सक्छौँ अहिले अहिलेको हाम्रो धरातलबाट होइन अब रक्सी बेच्ने अनुमति छ खाद्य नै बेच्ने छैन भात बेच्ने छ लज राख्ने छैन काठपत्र पनि हामीले एक चरण त हेऱ्यो नि त लज राख्ने छ दस बेड के अरे दस कोठामा राख्ने भन्दा बिस कोठामा राखे अब अनुगमन नै गर्ने भन्दा टाइटली गर्दा सबै राजनीतिक समझदारीमा आधारित भएर गर्दाखेरि नराम्रो पक्ष चाहिँ होइन तर कति सक्छौँ हामी भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ र अर्को यो हाम्रो अध्यक्षज्यूले राख्नुभयो एकजना साथीले म त्यसमा थप के हो भने सम्पत्ति विवरण हाम्रो सबै सार्वजनिक छ तर राजनीतिक स्ट्यान्डबाट राजनीतिक कोणबाट सम्पत्ति विवरण खोज्नु भएको हो भने चाहिँ त्यो सम्पत्ति विवरण हामीले वार्षिक रूपमा बुझाउँछौँ नेपाल सरकारले अस्ति फेरि अहिलेको सङ्घीय सरकार एउटा सम्पत्ति छानबिन आयोग बनाएको छ त्यो आयोगलाई हामीले लेखेर बुझाइसक्यौँ त्यसको त प्रक्रिया होला नि त सम्पत्ति विवरण बुझाउने प्रक्रिया होला त्यसको विधि होला त्यो विधि प्रक्रियामा चाहिँ सबैजना छेर्नुपर्छ र यसको मतलब हामीलाई कुनै अप्ठ्यारो छैन सम्पत्ति बुझाउनुपर्छ सार्वजनिक सुन्ने बुझाउने प्रचलन नै हामी चाहन्छौँ त्यही अघि लेखेर पठाएको एक कपी चाहिँदा भयो त्यसैले मेरो साथीहरूलाई अनुरोध के हो भनिन्छ भने फेरि नपाइने भने होइन तर राजनीतिको सम्पत्ति वितरण तिमीहरूको कति हो तिमीहरूले अकुत खायो होइन कमायो भन्ने ढङ्गबाट प्रस्तुत गर्नुभयो भने त्यो चाहिँ जुन ठाउँ हो संविधानले तोकेको त्यो ठाउँमा बुझाइन्छ त्यो ठाउँमा बुझाएर भन्छ मैले यति कुरा राखेँ र यो मलको विषय जुन आयो एउटा मल खाद वितरण समितिको संयोजक पनि हो म गाउँपालिका स्तरको अब मल खादको समस्या चाहिँ त्यो हामीसँग जोडिएको समस्या होइन पोहोर पाती पाइएको थियो यसपालि मुठी पाइयो किन पाइयो भने मैले सङ्घीय मन्त्रीहरूलाई सङ्घीय सांसदहरूलाई भन्ने गरेको थियो किन यसो गरेको पोहोर पाती पार्ने गरेको थियो हामीले यसपालि मुठीमा झर कि नयाँ सरकार आएर हुन् होइन त्यो त सङ्घीय सरकारले कति कुदा निर्धारण गरेको छ कति पठाएको छ त्यसलाई हामीले वितरण गर्ने हो भरे त्यो वितरण हामीले निष्पक्ष नै गरेका छौँ वडा वाइज हामीले पहिला बाँडफाँड गर्छौँ र वडामा गएपछि वडा अध्यक्षज्यूहरूले त्यसमा को समन्वयमा सूचीकृत सहकारीहरूले वितरण गर्ने कानुन त्यही छ कार्यविधि त्यही छ समस्या आउँदा त समस्या हल गर्नु पर्यो तर गाउँपालिकाले मल उत्पादन गर्ने पनि होइन गाउँपालिकाले बेच्ने पनि होइन गाउँपालिकाले सहजीकरण गर्ने हो, माथिबाट कति मल आउँछ। हुन त हाम्रो अहिले सिन्धुली जिल्लाको मान्यज्यूले एकदम मलको एकदम आइरहेको छ सिन्धुलीमा भन्नुभएको छ, कोटा आएको छैन हामी ल्याउँ। अस्ति आशिष गजिरोको एउटा मैले पोस्ट हेरेको थिएँ, होइन धेरै मल आएछ भने धेरै ल्याएर हामी जनताको बिचमा बाँड्छौँ, होइन यो बाँड्ने कुरामा हाम्रो कुनै कमी नहुँदैन। तर मल ल्याउने कुरामा, यसको सहजीकरण गर्ने कुरामा संघीय सरकारले, हिजोको सरकारले पाथी पुनी पठाएको थियो, आजको सरकारले किन मुठी पुनी पठाएको, यो चाहिँ प्रश्न चाहिँ हामीले गर्नु पर्यो। तपाईँ हामी सबैले गाउँपालिकाले पनि गर्छ, अरू सेवाग्राहीले किसानले पनि गर्नु पर्यो। यो विषय मैले राखेँ। र अर्को यो रातो नम्बर प्लेटको विषयमा जे विषय राख्नुभयो अगलज्यूले, सेतो बनाउने भन्नु ठिकै छ, सेतो बनाउनु पनि सकिन्छ, तर रातो बनाउने चाहिँ कानुनमै व्यवस्था गरिरहेको छ जेएनजी आन्दोलनपछि। अहिले मैले अस्ति एउटा न्युज पढाएको थिएँ, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवहरूले सबै सेतोलाई रातो बनाएर चढिरहेछ। हाम्रो सामान्य बालेन्द्र शाहका स्वकीय सचिवहरूले ठुल्ठुलो सहसचिवको गाडी खोसेर सेतो बना सेतोलाई रातो बनाएर चढे भन्ने न्युज आएको थियो। मैले अब त्यो न्युजको आधिकारिकता कति होइन त्यो पनि परीक्षण गर्नु पर्ला, तर सेतो रातो बनाउन नपाइने भन्ने हुँदैन हो। एउटा प्रश्न के गर्नुभयो, यसको दुरुपयोग हुनु भएन, तर दुरुपयोग चाहिँ म एउटा उदाहरण भन्छु तपाईँलाई। कोही वडा चाहिँ काममा जानुभएको छ, आफ्नो वडाको काममा नजिकै बिहे पढो, त्यो मोटरसाइकल घरमा पुर्याएर अनि अर्को चढेर बिहेमा जाने कुरा चाहिँ हुँदैन। त्यहाँ बिहेमा पनि पर्ने, त्यहाँ वडाको काम पनि भ्याउने, होइन त्यहाँ छेउमा पनि पर्ने। हाम्रो चलन त्यही हो, हामीले धेरै सैद्धान्तिक होइन धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन, तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस्, मिट प्रयोग बनौँ, र धेरैभन्दा धेरै सरकारी कामहरूमा मात्र त्यसको प्रयोग गरौँ, बिदाका दिन प्रयोग नगरौँ। पर्छ इमर्जेन्सी छ भने पास लिएर प्रयोग गर्ने चाहिँ सरकारको विधि छ, त्यही अनुसार गरौँ। यसमा हामी सबै सचेत हुनुपर्छ। र हाम्रो चाहिँ कस्तो भयो भने, मैले एउटा उदाहरण भन्छु, गाडी किन चढो, धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन, तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस्, मिट प्रयोग बनौँ, र धेरैभन्दा धेरै

0: भन्ने प्रश्न चाहिँ हुँदो रहेछ. पदाधिकार भएपछि स्वाभाविक रूपमा मैले अस्ति एउटा न्युज पढाएको थिएँ, अहिले अस्ति जेन्डी आन्दोलनमा सबै जल, तर अहिले सरकारले फेरि 63 अर्बको नयाँ गाडी खरिद गर्ने भनेर टेन्डर गरिरहेको छ. अब चाहिन त सबैलाई चाहिने रहेछ त्यो, तर त्यसको सदुपयोग गर्नु पर्यो, दुरुपयोग गर्नु भएन. दुरुपयोग नगरी त्यो साधन चट्नु पर्यो. यसमा चाहिँ हामी सचेत छौँ. अझै तपाईँले जुन सचेत गराउनु भएको छ त्यसमा हामी त्यसलाई फलो गर्नेछौँ. र म व्यक्तिगत हिसाबले यहाँ अघि अल्सीले भन्नुभयो, मैले पनि जवाब दिनुपर्छ यसको. मेरो सवारी साधन अब कुनै अनुगमनमा भएकोले अल्सीले भन्दा अलिक बढी हिँड्नुपर्छ त्यो सवारीको अनुगमनको काममा. र गाउँपालिकाका काममा गएका बहुत कतै यसो भेटघाट पारिवारिक भेटघाट गर्न नपाउने, कतै पस्ने नपाउने भन्ने त नहोला, तर पारिवारिक कामै बनाएर गाडी प्रयोग गरिएको छैन. सरकारी काममा गएको बहुत होइन, कोही दुईजना चढेछन् भने अब तपाईँलाई झरझर भन्दा त्यो गाउँले पनि हुनसक्ला, त्यो जनता पनि हुनसक्ला, त्यो साथीहरू पनि हुनसक्ला, त्यो फ्यामिलीको मेम्बर पनि हुनसक्ला. होइन, काठमाडौँ कुनै कामले जानुछ, कुनै फ्यामिलीको मेम्बर जानुछ, कुनै साथी जानुछ भने उसलाई त झर सार्वजनिकमा आइज, म चाहिँ एक्लै जान्छु भन्ने चाहिँ गरे होइन. सम्म भएसम्म होइन अब लिएरै जाने गरिहाल्छ. त्योभन्दा बाहेक दुरुपयोग भएको छैन, यिनै विषय राखेँ. र अरू विषय अब फेरि छलफलमा उठ्यो भने राखौँला. धन्यवाद.
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर.
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ.
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ. सेटिङसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु. नमस्कार.
3: हजुरको रेडियो 102.1 मेगा.
4: मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन.
5: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ. खुसी छु यो समय यो मायाको लागि. जहाँ पनि हामी जान्छौ तपाईँहरूको माया सधैँभरि रहनेछ.
4: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान. जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने. कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी.
6: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु.
4: रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा. झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव. होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने.
7: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10, 9, 8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौं.
4: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन. हर्मुजको विकल्प पनि बन्द. एनभीएलको उपाधि अन्नपूर्णलाई.
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
4: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन. यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ. यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो. सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ. यात्रु स्वयं पनि सचेत भई क्षमता भन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
8: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ. आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो. टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो. नेपालका लागि ओपनर

0: अमर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौ हामी। मेरोहरू सपोर्टहरू जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। सो एकदमै खुशी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
0: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
2: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा उरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाड़ी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
0: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
0: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङताङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट तीन टनेल त्रिशुली थ्री ए को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली थ्री बी जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी रहेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्ड की योजना प्रमुख सूचना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
4: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सौगा जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारु गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोड़िएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढ़ीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
5: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढ़िसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी कसैहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
0: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनकेएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
6: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
7: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
6: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेली ब्रिज, प्रिफ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
14: बाढ़ीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सरुवा रोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
15: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ र तेस्रो खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानु पर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नु पर्छ र चौथो शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
14: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वरोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
16: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
14: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी
17: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह, सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
14: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
18: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर दियो भने सन्चो हुन्थ्यो भन्थे।
6: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
12: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
21: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातीखेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
22: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ। प्राय जसो मान्छेहरू अब त्यो खेती गर्नु नि अलिक छोड्या जस्तो लाग्यो।
21: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
23: पहिला खेतीपातीमा छापा चिनी धान लगाउँथ्यो, त्यो छापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पछी पनि हुने, सबैलाई पछी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
12: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
24: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौ।
12: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने
6: बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
1: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी,
2: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त्यो प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने।
1: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
6: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौं।
3: युएलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा संयुक्त समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा।
4: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: हावा हुरी चलेको बेला के गर्ने?
25: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
25: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
25: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
25: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
25: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
25: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
26: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
27: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
26: अचानक उच्च ज्वरो आउनु,
27: टाउको दुख्नु,
26: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
27: हार जोड्ने तथा मांसपेशी दुख्नु,
26: वाकवाकी लाग्नु, बान्ता हुनु,
27: शरीरमा बिमिरा आउनु।
26: डेंगु रोगको रोकथामका उपायहरू:
27: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
26: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
27: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
26: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
27: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाफ
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने 2 रुपियाँ पाउँदैन ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा बजेट ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सार्पडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्पेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हजुर आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौं आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड़ दिने प्रयास गरेका छौं हामीले गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी त्यसै गरी पछिल्लो समयमा पहाड़ी धरातलमा चाहिँ प्रस्तावती गरेको किबीको चर्चा गर्दैछौ हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौ भने स्ट्रबेरी खेतीको ककनीबाट शुरूआत भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौं त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कतिको छ हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलि बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं हामीले अगाडि भने जस्तै पालै पालो शुरूआतमा गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको स्ट्रबेरी ककनीको ब्रान्ड बन्दै गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा खेलाउने प्रयास गर्दैछौं नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठूला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको वासना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौ, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेरा र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आमदानी लिन सकिने भएकाले आज नेपालका हजारौं युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौ। कार्यक्रम अवधिभर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने शेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौं गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाश मुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको जरी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोली हाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्ने रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ, असिना हावाहुरी र किराको आक्रमणबाट बचाउँछ, बोटको आयु लम्बिन्छ र 6 देखि 8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाई सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना बडशंकर जात पहाड़ी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशूल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौं जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुल्लो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्ग्रा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कान्छन र थुप्पा सिंचाई: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठूलो, चम्किलो र गुणस्तरीय हुन्छ। थोपा सिंचाई अर्थात ड्रिप इरिगेशनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलेबेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिफ माइनर र सेतो झिङ्गा पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसीले पासो प्रयोग गर्दा रासायनिक पिसादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौं हामी सबैले पर्खिरहेको समय गोलबेडा खेतीबाट कति हुन्छ त आमदानी। बेदा रोपेको 60-75 दिनपछि गोलबेडाको पहिलो टिपाई शुरू हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200-1500 गोलबेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात 8,000-12,000 केजीसम्म गोलबेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै 4-6 लाखसम्मको बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने एक रोपनीबाट करिब 2-2.5 लाखसम्म खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा नेपाली भान्साको मुटु मानिने गोलबेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल थोपा सिंचाई र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौ। नमस्कार, आज हामी रातो रसिलो मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौ। तब हाम्रो मानस पटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आमदानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौं रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण लालीबेली बुझ्ने प्रयास गर्दैछौ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे शेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौं स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका सारा तथा सारा जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड होल अर्थात रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई सार्दैछौ। अब कुराकानी गरौं स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो बालुवा मिसावट भएको दोमट माटो चाहिन्छ। माटोको पीएच 5.5-6.5 बीचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनुको। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछ्याउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यान जोगाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदी फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागू बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ फल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3000-3500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिंचाइका लागि ड्याङभित्रै थोपा सिंचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आमदानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कँदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन स्ट्रबेरीमा डडुवा फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र संक्रमित पातमा फलहरूलाई तुरन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई मङ्सिर पुजदेखि शुरू भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँस सहित विस्तारै टिपिनुपर्छ ताकि फल नथिचियोस्। अब लागौ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आमदानी तर्फ। ककनीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठूलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-देखि करिब करिब 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1500-2000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2 लाखदेखि 2.5 लाखसम्म खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाड़ी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200-देखि करिब 2400 मिटरसम्म को उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाड़ी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढ़िरहेको छ जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौ, अर्थात किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाड़ी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आमदानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाईमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौं किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का भुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौं किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनु पर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा काङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पीएच 6.5 बीचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू। किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू एबर्ड, एडिसन, मुन्टी र ब्रुना, यसमध्ये एवार्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमुरी र मटुवा, यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्, त्यसैले आर्थिक 9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने पराक्षेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्ग्रा र गोडबेल। अब लागौं बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। थारल खन्ने र रोप्ने समय। बिरुवा रोप्नुभन्दा 1 अगाडि नै 3 लम्बाई, 3 चौडाई र 3 गहिराई भएको खारल खन्नुपर्छ। खारल पुर्दा राम्ररी पाकेको गोबर मल कमसेकम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 मिटर र लाइनदेखि लाइनको दूरी करिब 5 मिटर राख। थाङ्ग्रा र गोडबेल। अब लागौं बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। थारल खन्ने र रोप्ने समय। बिरुवा रोप्नुभन्दा 1 अगाडि नै 3 लम्बाई, 3 चौडाई र 3 गहिराई भएको खारल

0: जाने बहुपक्षीय फल हो। यसलाई दरो आर वा थाङ्ग्रा जाइन्छ। यसलागि टी बार्क वा परबुला अंगुरको जस्तै माथि टाण प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जीआई तार थाङ्गेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किबी खेतीमा सफलता पाउन दुईवटा कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिंचाई र अर्को काँचन। सिंचाई, किबीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्, त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा एकदेखि एक पटक अनिवार्य सिंचाई थोपा सिंचाई भए झनै उत्तम मानिन्छ। काँचन, किबीमा वर्षेनी हिउँदै पिच्छे काँचन र बर्खाको काँचन गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जस्तै अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि शुरू हुन्छ? हामीले रोपेको तेस्रो वा चौथो वर्षदेखि किबीले फल दिन थाल्छ। पाँचदेखि छ वर्ष पुगेपछि एउटै बोटबाट 50 देखि 100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किबीको एउटा बोटले 30 देखि 40 वर्षसम्म लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौं किबीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मंगिर महिनामा किबी पाक्ने गर्छ। फलको बाहिरी पोतला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार, किबीको सबैभन्दा ठूलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2 देखि 3 महिनासम्म बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5 देखि 6 महिनासम्म ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला विस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किबीको थोक मूल्य प्रति केजी 150 देखि 250 सम्म र खुद्रा मूल्य 300 देखि 400 सम्म रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15 देखि 20 वटा किबीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1 लाख देखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा, पहाड़ी क्षेत्रको बाँझो जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किबी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। शुरूआतमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किबी खेती शुरू गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिनेसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 मा यदि फोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापले यहाँहरूको माझबाट बिदा हुने अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौ। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगा।
2: रंग बहार रंग बहार,
3: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: वर्ष पेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यसूचीको विषयहरू,
5: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण अपलेखन सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी

0: सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गणिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यूनो लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
7: अहिले रातको 9 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97640269
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310-9841-4198
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

एउटा कति पब देखेको एकदम नै हिँड्नु रमाइलो गर्न तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा 70 वर्षको आमा त रमाइलो हुन आएको छ प्रदर्शन तपाईँ त खालि पब्जी पब्जी

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको

0: प्रत्यक्ष निगरानीमा सबैकाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904066 98692695998।
5: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।
7: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं,
6: गरौं, चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
8: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, रात 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल प्रहरीको टिमुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम गण्डकी पश्चिम खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 जना बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढ़ीबाट अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसमा विवादका बीच दुई समूहले छुट्टा छुट्टै महाधिवेशन गर्ने भएका छन्। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेका बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। नेपाली कंग्रेसको पूर्व सभापति सुरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मंगसिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउबा समूहको महाधिवेशन तयारी समितिको यही 17 र 18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरिएको, पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्जन गरी अधिवेशन गतिविधि अघि बढ़ाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दावी गरेको छ। देउबा समूहले महाधिवेशन अन्तर्गतका अधिवेशन सम्पन्न गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब बढ़ी रकम मौजात रहेको छ। रसुवा बाढ़ीपछि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजे मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ।
भुटेकोशी बाढ़ीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी बिहिबार असोज 1 गते घोषणा हुने भएको छ। भदौ 10 गते रसुवाको भुटेकोशीमा बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारको करदाता प्रोत्साहन कार्यक्रम नै स्थगित भएको थियो। रसुवा बाढ़ी पीड़ितको खोज तथा उद्धारका लागि दक्षिण कोरियाले थप टोली नेपाल पठाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार 8 सदस्यीय कोरियाली विपद टोली वायुसेनाको केसी 330 सैन्य विमान मार्फत काठमाडौँ आएको हो।

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 भङ्गेरी मन्दरी स्थित तेस्रा खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्। रामेछापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। BP02054555 नम्बरको मोटरसाइकलका चालक रामेछाप नगरपालिका 9 वर्ष 28 गिरिराज खड्की घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको हो। घाइते दुवैजनालाई थप उपचारका लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी राम छडानाले जानकारी दिएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेछापको माकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेटिने गरी शिविर सञ्चालन गर्न लागि हो। रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोडिएको स्थानीय तह उमाकुण्ड गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि हासिल गरेका उपलब्धि देखिएका चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ। गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। र अबको तीन दिन भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 गते मंगलबार बिहानसम्म र सुवा नुवाकोट धादिङ गोर्खा चितवन तथा आसपासका केही ठाउँमा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको छ। यी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा र सुवा नुवाकोट धादिङ र गोर्खा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यकासित बागमती कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। हवस् त रात 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

यस्तै गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। कार्यक्रमलाई सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95.5 MHz, अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेर्दै अनि सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हामी हप्ताको साथी दिन आउँछौँ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा पनि भन्न चाहन्छु। मिठा रमाइला कुरा, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइलाई भुलाउने कोसिस गर्छौँ होइन। अहिले त अब कति चाँडो प्रायः जसो भनौँ न यो रात कि अहिलेका दिनहरू कति हतारमा बित्छन् है, बुझ्नु भएको छ, सोच्नु भएको छ, अहिलेका दिनहरू कति हतारमा बित्छन् है। तर एकपटक सोच्नुहोस् त, ती पुराना दिनहरू जहाँ घडीको टिकटिक भन्दा पनि चराको चिरबिरले बिहान हुन्थ्यो, मेलापात गर्दाका बोकाहरू, कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ। आवाजमा म श्रीराजमा छु, म मेन मनका भावनाहरू पोख्ने कोसिस गरिरहेको छु तपाईँकोमा आज। समय के अहिलेको र पहिलेको समयमा कति फरक छ है भन्न खोजेको मैले भन्न खोज्दै थिएँ। अहिलेको समय यति चाँडो बित्छ, यति चाँडो बित्छ कि खै होइन, पहिलाकोमा अब पहिलाको जस्तो ती पुराना दिनहरू जस्तो कहाँ छ र होइन। अहिले घडीको टिकटिक भन्दा पनि त्यतिखेर चराको चिरबिरले बिहानी हुन्थ्यो, उज्यालो हुन्थ्यो, मेलापात गर्दाका भाकाहरू, रोपाईका असार गीत, चौतारीमा बसेर गफिएका पलहरू, अनि साँझ परेपछि तुलसीको मठमा बालिएको दिएको त न्यानो उज्यालो होइन। अहिले छ र छैन, आज प्रविधिले संसारै नजिक त बनाएको छ, तर मनहरू बिस्तारै टाढा भए जस्तो लाग्छ। अचल हामीसँग समयको अभाव छ, तर हाम्रा हजुरबा हजुरआमाहरूसँग भने सम्झनाको अनेकौं भण्डारहरू छन्। उहाँहरूका ती चाउरिएका हातहरू केवल उमेरका चिन्ह मात्र होइनन् कि होइन, प्राय जसो यसै ती हातहरू, ती चाउरिएका हातहरू केवल उमेरका चिन्ह मात्र होइनन्, तिनमा त ती जीवनका हरेक आँधी बेरीहरू पन्छाएर परिवारलाई जोगाएको अनुभव छ कि के गर्दा कसो हुन्छ, कसो गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूलाई थाहा छ हामीलाई भन्दा पनि। यदि यति बेला आके हजुरबा अथवा हजुरआमाहरू रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँहरूको त्यो माया, त्याग र आशीर्वाद नै हाम्रो जीवनको सबभन्दा ठूलो पुँजी हो जस्तो लाग्छ। तपाईँहरूका पुराना कथा र अनुभवहरू हाम्रा लागि सधैँ मार्गदर्शन बनिरहनेछन् होइन र जस्तो लाग्छ। यति बेला दाई नमस्कार भन्नुहुन्छ, विपना हुनुहुन्छ, दर्शन नमस्कार, हजुर स्वागत छ हजुरलाई पनि। डबिन तामाङ हुनुहुन्छ मित्र, उहाँ पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर कुशल जसी मित्र हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ। र प्यारा मित्रहरू पनि हुनुहुन्छ, आज सावित्रा खड्का हुनुहुन्छ, उहाँले पनि हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। के छ हौ साथीहरूको खबर, के हो के हुँदैछ, जिन्दगी कसरी चल्दैछ। हिराबहादुर लकाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बुटवलबाट, अहिले मौसम सामान्य सफा छ भन्नुहुन्छ, शान्ति विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, शुभरात्रि सबैमा भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, नमस्ते सन्चय हुनुहुन्छ, अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, कति बेला आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु दाई भन्नुहुन्छ। पशुपति शर्मा र देवी गर्दी मगरको टिकटकैमा भन्ने गीत राखिदिनु होला भन्नुहुन्छ। त्यस्तो गरेर यति बेला शर्मिला आयो हुनुहुन्छ, कार्यक्रम सुन्नु छ है भन्नुहुन्छ उहाँले पनि सिन्धुलीबाट।

भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्चना अनमोल हुनुहुन्छ, इलाम घर भयो, अहिले चाहिँ बहराइनबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निङमा शेर्पा हुनुहुन्छ, टासिडेले म पनि कार्यक्रम सुन्दैछु नि है, रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बाम्ती भण्डार अल्छे काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई सम्झिराखेको छु भन्नुहुन्छ, मिठो सम्झना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसना योगी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेर्दै हुनुहुन्छ राय सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, नेपाल घरतिर थियौँ हाल्छ युएईबाट, मिल्छ भने आज आकाशैको कालो बादल भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, म त कसैको के भन्न खोज्नु भएको हो कि आकाशैको कालो बादल गीत राखिदिनुहोस् भन्नुहुन्छ, राख्ने कोसिस म गर्छु भन्नुहुन्छ है। यति बेला धेरै कुराकानी नगरौँ, गीतहरूतर्फ पनि लाग्नुपर्छ होइन र, यति बेला आएको समयमा गीत राख्न चाहन्छु तपाईँको माझमा, त्यसपछि आउनेछु केही कुराहरू गर्नको लागि। मनमा त्यस्ता केही भावनाहरू छन्, कसैलाई सम्झिराख्नु भएको छ भने मलाई भन्नुहोस् त, म्यासेजहरू पठाउनुहोस्, तपाईँका ती भावनाहरू म तपाईँको मुन्छेसम्म बनाउन मुन्छेसम्म पुर्याउने कोसिस गर्छु। यति बेला एकदमै पुरानो लोकगीत रहेको छ, सदाबहार लोकगीत रहेको छ, आकाशको कालो बादल तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नु होला, म्यासेजहरू पठाउँदै गर्नु होला, हेर्दै पनि हुनुहुन्छ, हेर्दै गर्नु होला है त्यहाँ।

आकाशले कालो बादल यो गीत तपाईँको माझमा राख्यो. पुरानो यो गीत थियो. प्रायः जसो चेलीबेटी होइन सबैलाई समेटिएको छ यो गीतले. लोकप्रिय र सदाबहार गीत रहेको छ. तुलसी प्राजलीको सुमधुर आवाजमा रहे कि तपाईँको माझमा राखेर कार्यक्रम अनिहार भइराखेको छ. कार्यक्रम सुन्दै हुनुहुन्छ. म त सुरुवात गरेँ भन्ने जस्तो लाग्यो. भर्खर सुरुवात गरेछु कि हामीलाई होइन. कार्यक्रम त आधाउधी भइसक्यो. ठिक छ. कार्यक्रम एसएमएस देहुरी अनिहार भइराखेको छ. आवाजमा म सिराज महत छु. हुन्छ कहिले काहीँ यस्तो पनि सुन्दै हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट भन्ने आशा छ. मैले अघि हजुरबुवा हजुरआमासँग कुराकानी गरेँ होइन. हजुरबुवा हजुरआमाको पालाको कुराकानीलाई जोडेँ भने अनि साथमा हाम्रो पुस्ताहरू अहिले टाइम अभाव छ होइन. सम्बन्धहरू खिसिएका छन्. यी कुराहरू विविध कुराहरू पनि जोड्दै थिए. युवा साथीहरू यति बेला नि अब हामी यति बेला हजुरबुवा हजुरआमा तपाईँको नजिकै हुनुहुन्छ भने नि हाम्रो नजिकै हुनुहुन्छ त्यतातिर तपाईँको नजिकै हुनुहुन्छ भने केही बेर मोबाइल एकातिर पन्साएर उहाँहरूसँग बस्नुहोस् न. उहाँहरूको हालखबर सोध्नुहोस्. पुराना दिनका एकाध कथा सुनिदिनुहोस्. विश्वास गर्नुहोस् तपाईँ छुट्टै संसारमा पुग्नुहुनेछ. उहाँहरूका दुःख कष्ट अनि त्यसपछि रमाइला पलहरू होइन माया प्रेमका कुराहरू सुन्नुहोस् त. अचम्म मिठो हुन्छ. हामी आजकल मोबाइलमा छौँ. मोबाइलले बिगारेको छ हामीलाई. सामाजिक सञ्जालले बिगारेको छ होइन. पनि भन्न चाहे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. म्यासेजहरू प्राप्त भइराखेको छ. प्रमिला तामाङ हुनुहुन्छ. शुभरात्र सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. नमस्ते दाई भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद. तीर्थ राईले पनि शुभरात्र सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई. धनुगजमेर हुनुहुन्छ. कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ. ओखलडुङ्गाबाट सन्चय हुनुहुन्छ भन्नुहुन्छ. अब बस्नुभएका घर परिवार मम्मी बाबा दाईहरू बहिनीहरू साथीहरूमा कुमार श्रेष्ठ कृष्ण सुनार होइन कृष्ण सुनार त्यस्तो वीरेन्द्र विष्ट शिला अधिकारी जनिसा श्रेष्ठ अनुमगर रूपसना योगी त्यस्तै पोखरेल सबिना अमिना सुनवार सन्ताली शेर्पा मौसम छामेश्वर बस्नेत प्रकाश खड्का मदन भण्डारी एसकेटी सञ्जय बस्नेत निशा श्रेष्ठ सागर लामा गोली अविनाश मगर विनिता छेत्री सुनिता सुनवार त्यस्तै गरेर युनिस तामाङ मक्तान रमेश गजमेर रमेश कतानी कविता कतानी सुनाकान्दङ्गा होइन त्यस्तै डबिन तामाङ भाइसँगम अधिकारी अनि त्यस्तै गरी क्षेत्रीय आयुष सोनाकन्दुङ्गा शङ्ख लामा नारकी सिंह र बहादुर लकैलका सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. रमिला राई हुनुहुन्छ. मोरङबाट सुन्दैछु. सञ्जना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. तिनमा छ त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है. ओखलढुङ्गा पोखली घर भई हाल भनेपछि साउदी अरेबियाको रियादबाट घर परिवार साथीभाइ सम्झना सबैमा सम्झना छ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै अनिसा केसा हुनुहुन्छ. किन दिने कहिले हो भन्ने गीत राखिदिनुहोस् ल दाई भन्नुहुन्छ. मतलब अनु राई नै हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यो मायाको लागि सुनिता सुनवार हुनुहुन्छ. शुभरात्र सबैमा हुनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. यति बेला तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छु होइन. यो रातको समय छ. यति बेलाको समयमा एउटा मिठो गीतहरू राख्नुपर्छ जस्तो लाग्यो. टिकटकबाट पनि लाइभ मार्फत पनि गर्दै हुनुहुन्छ मलाई यति बेला. कार्यक्रम यस्तो यस्तो हरियाणीहरू भइराखेको छ. आवाजमा म श्रीराज महत छ. यहाँहरूलाई थाहा नै छ. यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु. तिज गीत रहेको छ. एउटा छोटो मिठोमा गीतहरू आज लामो समयभन्दा पनि छोटो छोटोमा धेरै गीतहरू म तपाईँको माझमा राख्ने कोसिस गर्छु. यति बेलाको समयमा तपाईँको माझमा किन दिने कहिले हो यो गीत राख्न चाहन्छु. निलम रोका कार्की बबी नेम्बाङ लिम्बू नम्रता तामाङको आवाजमा गीत

योगिता पाएको माझमा राखेको कार्यक्रम यस्तामा यस्तो हरियाणीहरू भइराखेको छ आवाज मस्त्री राज महसुस साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। यति बेला म टिकटक लाइभ मार्फत प्राप्त मेसेजहरू पनि वाचन गर्न चाहन्छु। मेसेजहरू प्राप्त भइरहेका छन् पठाइराख्नु भएको छ हेर्दै हुनुहुन्छ धेरै मित्रहरू हुनुहुन्छ यति बेला मेसेजहरू वाचन गर्नुपर्ने हुन्छ। रूपसना योगी हुनुहुन्छ सिन्धुलीबाट सुन्दैछ है हेर्दैछु भन्नुहुन्छ रूपसना सिन्धुली ढुङ्ग्रे बासबाट हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई र बहादुर लकाईजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ सुन्दै पनि हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला विपनाजी हुनुहुन्छ श्रीदाई खेमसेन्चुरी र बुढा सिन्ध सरी ओड फम्बल भयो सुनिता बुढा छेत्रीको ठुली भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ ओड फम्बलको लागि माफी माग्न चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई म्यासेज भन्दा पनि हेर्दै हुनुहुन्छ है रितुजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ होइन हो नि तपाईँ पनि ह्याप्पी टिज भन्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला मनोज सुन्दास मान्छे बिन्दासले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट भन्नुहुन्छ शिला अधिकारी हुनुहुन्छ तिजको शुभकामना भन्नुहुन्छ। आइसकेर भनेको शुभकामना के भएको हो र हेरेकै छैन क्यालेन्डर मैले गीत बजाइराखेको छु मस्त सङ्गीतसँग चाहिँ झुमिराखेको छु होइन ठिक छ 28-29 गते भन्ने सुनेको थिएँ आज ओके 29 गते है आइसक्यो ठिक छ कति चाँडो आउँछ मेरो फेभरेट प्रोग्राम पो हो त यस्तनास दोहोरी त अनि मैले रोजे गीत बजेन भने कम्ता मन दुख्छ भन्नुहुन्छ विपनाजी राख्छु म गीत त राख्छु। अभिषेकजी हुनुहुन्छ कुमार सुनिता अहिले कुमार लभ सुनिता हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ होइन सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु ठुली गीत रहेको छ खेमी सेन्चुरी अनि सुनिता बुढा छेत्रीको सुमधुर आवाजमा गीत छोटो मिठोमा राखिहाल्छु तपाईँको माझमा यति बेलाको समयमा।

यदि तपाईँको माझमा राखे मान्छे शक्तिको भयो होला, कस्तो आँसु आउला उला जस्तो भयो होला, सम्झिनु भयो होला त्यो आफ्नो प्रेयसी हुन नसकेकी प्रेयसी अथवा टाढा भएको प्रियतम प्रेयसीलाई सम्झिनु भयो होला जस्तो लाग्यो। मान्छे यसो घर आएर कस्तो कस्तो भयो मेरो पनि है, झन्नै रुन मात्र नसकेको थियो, आँसु झर्ला झर्ला गरेको जस्तो भएको थियो, आँखाको डिलसम्म आएको थियो आँसु भित्रै हालेँ फेरि मैले तानेर। यति बेला कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ आवाजमा, म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर कस्तो भइराखेको छ कार्यक्रम, राम्रै छ कस्तो लाग्दैछ भनिदिनुहोस्। अनि मैले चाहे म्यासेजहरूमा सर्ट एन्ड स्विटमा भाषण गरिहाल्छु ल। मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई सुजन दहालजीले हुनुहुन्छ, दाई मुक्तक पठाउ भन्नुहुन्छ। मुक्तक अब 10:51 भइसक्यो, अहिले पठाउनु भएको भए त भाषण हुन्थ्यो होला, अब चाहिँ लगभग समय अभावले गर्दाखेरि खै नहुन पनि सक्छ है भन्न चाहन्छु म। त्यस्तै रूपसनाजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर सुनिता मगर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर सुमी मगर आइडी रहेको छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै सानो आइडी रहेको छ, उहाँले पनि हेर्दै हुनुहुन्छ है। अघि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले एक्ज्याक्ट सिन्धुली घर हाल्छु काठमाडौँबाट हो है भन्नुहुन्छ, सुन्दै हुनुहुन्छ सुमी होइन त। ओके, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला ड्राइभर दाई मन पर्यो मलाई, ए म आफै पो गीत गाउन लागेको छु, ठिक छ। पिएसएच अफिसियल हुनुहुन्छ, सेयर पनि गर्नुभएको रहेछ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरलाई। हजुरको वास्तविक रियल नाम चाहिँ थाहा भएन, जे होस् यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यति बेला म म्यासेज वाचन गर्न खोज्दै थिएँ, भकारी माधान मेरा बहादुरे भकारी माधान भन्ने गीत राखिदिनुहोस् है भनिदिनुहोस् सुजनजीले। म अर्को गीत राख्ने कोसिस गर्दैछु अन्तिममा, तिजको रनको गीत बोल्ट गीत रहेको छ, यो अन्तिममा गीत राख्दै राख्दै म बिदा हुन्छु। विनोद बरुवाल हुनुहुन्छ, सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु, सम्झना सबै हुँदैनन्छ। त्यस्तै सुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु 5 तारिक ल्याङ 7 घर भइहाल्छ फिदिल 4 डब्लु चोकबाट भन्नुहुन्छ। जीवनयात्री सहयात्री कमला रसाइली, त्यस्तै गरेर दिकेन्द्र शम्पा हाम्फे, त्यस्तै मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ, त्यस्तै गरेर तारा शङ्कर, त्यस्तै अरुणा शर्मा हाम्फे, सुमी लिम्बु गगन तेह्रथुमे स्वनिम राई, त्यस्तै मुना खड्का रामकृष्ण कालयात्री 5 थरे, त्यस्तै गरेर अनिस सथी भाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, साथीहरू सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु भने। त्यस्तै निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, आज पनि आइपुगे भन्नुहुन्छ, कतारबाट सुन्दैछु भन्नुहुन्छ। निर्दोष 5 थरको मेतलाङजुन 2 घर भइहाल्छ कतारबाट सुन्दैछु भन्नुहुन्छ। समीक्षा जोशी अङ्किता सुनवार मनिषा मनु कमला उनिम लिम्बु माया राई मेरो प्यारो मान्छे तिमी, त्यस्तै गरेर जुनिता चामलिङ राई दिलदेखि रिया कल्पना छेत्री रुबिना थामी लिम्बुनी पबिना फुच्चे संस्कृति लामा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेलाको समय म्यासेज पठाउनु भएको छ गीता राणा मगर हुनुहुन्छ, सुन्दुली 3 कन्याबाट कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर ओके म्यासेजहरू मैले सबै वाचन गरिसके जस्तो लाग्छ होइन, आज नभन्दा पनि मेरा ओठहरू अगाडि बढिरहेका छन्, धेरै कुराहरू गर्न खोजिरहेका छन् जस्तो लाग्छ। जीवनको हरेक मोडमा सफलताले चुमिरहोस्, अघि बढ्ने हिम्मत अनि जोस जाँगर चुमिरहोस्, हाम्रो प्यारो श्री राजदाई खुसीको कहिले कमी नहोस्, हजुरको यो हँसिलो मुहारमा सधैँ मुस्कान उम्रिरहोस् भन्दै हुनुहुन्छ सुजन दाहालजीले, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। भन्दै अन्तिममा भकारीका धान मेरा बहादुरे भनेर म नाच्छु त्यसमा चाहिँ होइन, यहाँ तर गीत चाहिँ राख्छु म तिजको रनको गीत राख्दै आजको वर्षबाट छुट्न चाहन्छु। यतिन्जेलसम्म हेरेर सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, झ्यालको बन्द गर्न बिर्सिनुभयो कि ध्यान दिनुहोला, लामखुट्टेको टोकाईबाट बस्नुहोला। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा
रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर छोड्नु होला, त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, औषधि दिन बिर्सनु भयो कि ध्यान दिनुहोला, 10:55 गइसकेको छ, कोही कसैलाई केही भन्नु थियो कि बिर्सनु भयो कि होइन सम्झिनु होला भन्ने भन्न चाहन्छु भन्दै तिनजेलसम्म होइन म सँगसँगै रहेर यात्रा गरिदिनु भयो होइन साथ दिनुभयो यात्रामा साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुहुने त्यस्तै गरेर अनि हुनुहुन्छ ग्यास त छैन भनिदिनुहुन्छ के गर्नु अहिले अभाव अभाव छ विशेष रूपमा धन्यवाद कतै यात्रामा निस्कने सोच बनाइराख्नु भएको छ भने भोलि निस्कनु यात्रामा निस्कनु अगाडि मौसमको बारेमा अनि साथसाथै बाटोको बारेमा जानकारी लिएर मात्रमा होइन यात्रामा निस्कनु होला निमन सहयोग भन्दै आज बसेबाट म कार्यक्रम प्रस्तुत छुटाज महत छुट्छु अन्तिममा तपाईँको माझमा नाच्ने खालकै गीत छ छोटो मिठोमा राख्दै राख्दै छुटिन चाहे फेरि पनि मनैदेखि धन्यवाद दिन चाहन्छु तिनजेलसम्म सुनेर हेरेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहे मनैदेखि मनैदेखि एकदम धन्यवाद हजुरहरू सम्पूर्णलाई विशेष रूपमा धन्यवाद धन्यवाद धन्यवाद दिँदै अन्तिममा यो गीत राख्दै राख्दै आजको बसेबाट छुट्टे हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरेँ है त

0: विषादी युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज
7: गर्नुका साथै
6: नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाई छ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
9: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
13: नेपाली खबर, अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसएससी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यसअघि नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसएससी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो पार गरेको छ। एसएससी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यसअघि नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत

0: लगातार एशिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एशिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई चवाथमा 5 बल अघि नै 269 रनमा अल आउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एशिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित कतर, विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
1: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेन्जी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेन्जी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेन्जी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेन्जी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न: पहिलो, जेन्जी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने? दोस्रो, आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने? तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेन्जीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो। तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराई नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डीलमा 2 कोठे टहरो छ, जस्ता पाताको सानो, एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने, खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान्? उनले भनेका छन्। नगराई नाटका वडा अध्यक्ष संजय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रूपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयुक्त छैन भने, तर उहाँहरूले मान्नु भएन। राउतले भने, नगरायनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढ़ाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोड़िएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन।

0: प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढ़ाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मधेस प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाई राख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मधेस प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाई, सड़क, औद्योगिक पूर्वाधार र रोजगारी सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मधेस प्रदेश सरकार गठन भएता बजेट, रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँचिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सर्जना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णवीरमा सड़क भाँचिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइना ज्वाई सन्तोष राईको शव नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालय बाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए, तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
0: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाई छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 बबिता कुमारी पासवान भदौ 24 गति बिहान करिब 2 प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिइएको थियो, तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्यूटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
1: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।